यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: Answer को खरीदमा क्याशब्याक तथा sure shot gifts. Washing machine मा 6 केजी Ariel Magic, dishwasher मा washing tablets, air conditioner मा installation र free standing oven मा pressure cooker. नागरिकता मात्र भए पुग्छ. सहज EMI मार्फत खरीद गर्न सकिन्छ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको समेतमा एक समिति गठन गरेको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो. समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्.
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ. प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ.
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ. पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तयार गरिएको हो. कार्यतालिका अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ.
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 को प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले हाल कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो.
2: सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन्. कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि आधुवाधिक सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन्. सरकारले अनलाइन मार्फत सूचना उपलब्ध गराउने, अनलाइन फारम भर्ने तथा सेवा प्रभावलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत रहेको सेवाग्राहीहरूको गुनासो छ.
3: बर्दियाको बाँसगढ़ी नगरपालिकाले सञ्चालन गरेको माटो परीक्षण अभियानमा 90% भन्दा बढ़ी माटो अम्लीय फेला परेको छ. अत्याधिक रासायनिक मलको प्रयोग र प्राङ्गारिक मलको कमीका कारण माटोको गुणस्तर खस्कदै गएको निष्कर्ष कृषि प्राविधिकले निकालेका छन्.
2: जातीय विभेद, दलितमाथि भइरहेका हिंसा तथा अन्तर्जातीय सम्बन्धका कारण भएका हत्या घटना विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रतिरोधात्मक विरोध प्रदर्शन गरिएको छ. जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दलित समुदाय, मानवाधिकार कर्मी, युवा अभियन्ता तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो.

0: नम्बरमा
1: 20 वर्षभरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिश होम, खुशीको कनेक्शन।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम, राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुङ्गिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
6: अब खेल र खेलाड़ीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनुभएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यानाकर्षण गराउनु भएको हो।
5: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्केले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्युट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन, एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सिर्जना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ। एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न सुरु गर्नेछ।
6: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षकभन्दा विद्यार्थी बढी जानकार बन्न सक्छन्, पढेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनुपर्दछ।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803380384, 9846739131।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

यो समय दमौली एफएम को हो। यति बेला बिहानको छ बजेको छ। 8:06 AM।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सांसद तलब सामाजिक सेवामा खर्च गर्दै न्यौपाने। छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित भएको गुनासो। पोखराको फिर्के खोलाका संरचना हटाउन चल्यो डोजर। र पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, 20 जनाको मृत्यु।

अब समाचार विस्तारमा तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन सुरु गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेउपानेले आइतबार तनहुँको भीमात नगरपालिका 4 सियालेका अपाङ्गता भएका नागरिक कर्णबहादुर कुमाललाई घरमै पुगेर ह्विलचेयर प्रदान गर्नुभएको हो। ह्विलचेयर प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कर्णबहादुर कुमारले भन्नुभयो, आर्थिक अभावले गर्दा ह्विलचेयर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नु परेको थियो। सांसद आफै मेरो घरमै आएर ह्विलचेयर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको छ। अब मलाई घरभित्र र बाहिर आवाजात गर्न सहज हुने भयो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेउपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो। आफ्नो र परिवारको खर्च निजी आम्दानीबाटै व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सांसद नेउपानेका अनुसार सांसद पद बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिनेछ। विशेष गरी विद्यालयको सहयोग आर्थिक रूपमा विपन्न वर्ग वृद्ध वृद्धा बालबालिका अपाङ्गता भएका व्यक्ति उपचारका लागि आर्थिक अभाव झेलिरहेका बिरामी तथा आमा समूहको उत्थानका लागि सो रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो। निर्वाचन अभियानका क्रममा घर दैलोमा जाँदा धेरै नागरिक सामान्य समस्या समाधान गर्न समेत आर्थिक अभावका कारण कठिनाईमा परेको देखिएपछि आफूले यस्तो अभियान थालेको नेउपानेले बताउनुभयो। उहाँले भन्नुभयो, घर दैलोमा पुग्दा नागरिकका धेरै पीडा देखे, सानो सहयोगले पनि ठूलो राहत मिल्ने अवस्था देखेपछि आफ्नै पारिश्रमिक समाजका लागि प्रयोग गर्ने निर्णय गरेको हुँ र आज

ले जातीय छुवाछुत मुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि उक्त घोषणा केवल कागजमा मात्र सीमित हुन पुगेको गुनासो गरिएको छ। कानुनी रूपमा दण्डनीय बनाइए पनि समाजमा परिवर्तन आउन नसक्दा दलित समुदायले अझै पनि विभेद, सामाजिक बहिष्करण र राज्यका अवसरहरूमा असमान पहुँचको सामना गरिरहनु परेको सरकारवालाहरूले औँलाएका छन्। शुक्ला गण्डकी नगर स्तरीय दलित सञ्जालले गरेको अन्तर्क्रियामा सो कुरा औँलाइएको हो। ग्रामीण क्षेत्र र बजारमा समेत फरक रूपमा जातीय विभेद कायमै रहेकाले यसलाई रोक्न स्थानीय सरकारले नै नयाँ योजना र कार्यक्रम ल्याउनु पर्ने आवश्यकता देखिएको वक्ताहरूको भनाइ थियो। भाषणले मात्रै वर्षौंदेखिको सामाजिक विकृति नहट्ने भएकाले दलित नागरिकको आर्थिक र सामाजिक विकासका लागि ठोस काम हुनुपर्नेमा जोड दिइएको छ। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुले कानून फेरिए पनि समाजको व्यवहार बदलिन नसकेको स्वीकार गर्नुभयो। उपप्रमुख बिकले भन्नुभयो, देश छुवाछुत मुक्त घोषणा भएको लामो समय भइसक्यो, तर अझै पनि हाम्रो समुदायले कुनै न कुनै रूपमा विभेद भोग्नु परेकै छ। केवल भाषण र र्याली गरेर मात्र पुग्दैन, अब स्थानीय सरकारले दलित समुदायको आर्थिक र सामाजिक विकासका लागि छुट्टै बजेट र सिपमूलक योजना ल्याउनुपर्छ। हामी आगामी बजेटमा यसलाई समेट्ने तयारीमा छौँ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको सिप विकास र कानुनी साक्षरताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाएको छ। आगामी जेठ 21 गते पर्ने जातीय छुवाछुत उन्मूलन दिवसलाई यस वर्ष औपचारिक कार्यक्रममा मात्र सीमित नराखी ठोस छलफलका साथ मनाउने निर्णय गरिएको छ। दिवसको पूर्व सन्ध्यामा शनिबार आयोजित बैठकमा दलित समुदायका अगुवाहरूले राज्यका घोषणा र कानुनहरू व्यवहारमा लागू नहुँदा दिवसहरू केवल औपचारिकतामा खुम्चिएको टिप्पणी गरे। कार्यक्रम संयोजक सन्तोष विकका अनुसार यस पटकको दिवसमा परम्परागत र्याली मात्र गरिने छैन। संयोजक विकले भन्नुभयो, यसपालि हामी समुदायभित्रै पुगेर अन्तर्क्रिया गर्नेछौँ। दलित समुदायभित्रै रहेका आन्तरिक विभेद र गैर दलित समुदायसँगको सामाजिक सद्भाव बढाउने गरी रचनात्मक कार्यक्रमको रूपरेखा तयार पारिएको छ। पाकिस्तानको क्वेटा स्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा 20 जनाको मृत्यु भएको छ भने अन्य 70 जना भन्दा बढी घाइते भएका छन्। आइतबार भएको विस्फोटका कारण रेलका 3 वटा डब्बा पटरीबाट खसेका थिए भने 2 वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको थियो भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ। घटनापछि घटनास्थलमा सेना र प्रहरी परिचालित भएका छन्। अधिकारीहरूले विस्फोटको कारण वा हताहतको संख्याको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैनन्। रेल मन्त्री मोहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्। रेलवे प्रवक्ताद्वारा जारी विज्ञप्तिमा रेल मन्त्री हनिफ अब्बासीले भनेका छन्, क्यान्टबाट आउँदै गरेको सटल ट्रेन चमन गेट नजिकै विस्फोटमा परेको थियो। उनका अनुसार विस्फोटका कारण इन्जिन सहित 3 वटा कोच पटरीबाट खसेका थिए भने 2 वटा कोच पल्टिएका थिए। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सांसदको तलब सामाजिक सेवामा खर्च गर्दै नेउपाने। छुवाछुत उन्मूलनको घोषणा कागजमै सीमित भएको गुनासो। पोखराको फिर्के खोलाका संरचना हटाउन चल्यो डोजर। र पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट 20 जनाको मृत्यु।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856360 र 9856608667।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दमौली FM 94.2, समुदायको आवाज।

0: अब भ्रमण कसले गर्ने भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति यसले के सङ्केत गर्छ भन्दाखेरि रवि लामे छानेजीले भारतमा के गरेर आउनुहुन्छ कसो गरेर आउनुहुन्छ त्यो उहाँले नै भन्नु होला पछि थाहा होला, अहिले नै म पूर्वानुमान गर्न चाहन्न। तर अहिलेसम्म गरेका यस्ता प्रकारका भ्रमण राज्यका औपचारिक निकायहरू कूटनीतिक निकायहरू र तिनीहरूले चाहिँ केही पनि नगर्ने या गरेको थाहा नहुने जनतालाई अनि अनौपचारिक निकायहरू र खास गरी राजनीतिक तहका जसको जोसँग सम्बन्ध राम्रो छ उनीहरूले चोचोमोचो मिलाएर अनि चाहिँ अनेक प्रकारका क्रियाकलाप गर्ने र ती क्रियाकलापका परिणामहरू राष्ट्र हितको विपरीत हुन्छ। अहिलेसम्मको यो तितो अनुभव हो। अहिले पनि नेपालको परराष्ट्र मन्त्रालय त्यत्रो लेखुलेखको प्रसङ्ग आएको छ, अस्ति चियाको तहले समाधान भयो, अब त्यसमा राम्रै भयो भन्ने ठान्छु म। त्यस्ता अरू थुप्रै समस्याहरू छन्, भारतसँग त धेरै डुबानदेखि अनेक समस्याहरू पटक पटक उठेका कैयौँ कुराहरू ती थातिरहेका छन्। हुँदाहुँदा 1950 सन्धि पुनरावर्तन गर्ने भन्ने मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भारत भ्रमण हुँदा गरेको सहमति समेत जसलाई बाबुराम भट्टराई र केपी ओलीजीले ध्वस्त गर्नुभयो त्यो पनि थाहा छ। यस्ता कुराहरूमा अनि सरकारका निकायले काम नगर्ने, संस्थागत निकायले के गर्यो थाहा नहुने, अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजी गएर अनि भारतमा गएर कुराकानी गर्ने, अब यो पनि के हो त, पहिले नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि सोझो प्रत्यक्ष राम्रो तरिकाले कूटनीतिक माध्यमबाट देशलाई बलियो हुने गरी नगरेर खेल खेलेर अगाडि बढाउने जुन पहिलेको चरित्र थियो कतै त्यसकै पुनरावृत्ति त होइन भन्ने कुराको यो एउटा सङ्केत जस्तो देखिएको छ। यद्यपि म अहिले नै निष्कर्ष निकाल्न चाहन्न, परिणाम हेर्छु, परिणाम सबैले हेर्नुपर्छ, मैले मात्र होइन। त्यस कारणले गर्दा अब यस्तो खालको यो कूटनीति नै नेपाल जस्तो एउटा संवेदनशील राजनीतिक अवस्थामा रहेको देशको लागि
1: होइन एउटा कुरा अब तपाईँलाई राम्रोसँग थाहा छ राहुलजी, पछिल्लो समय चाहिँ अब सरकारले सुशासनको क्षेत्रमा काम गर्छु भनिरहेको छ, जनताका पीडाहरू जनताका पीडामा मलम लाउँछु भनेर अगाडि बढिरहेको छ। सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर आज सहकारी होइन रकम जसको लुटिएको छ, सहकारी पीडितहरूले बिस्तारै बिस्तारै रकम फिर्ता पाउँदैछन्। सरकार अब जनमैत्री र सुशासन मैत्री बन्न खोजेको, जनताको सरकार बन्दै उसले आफ्ना डेलिभरीहरूलाई त्यो ढङ्गले अगाडि बढाउन खोजिरहेको हो।
0: तपाईँको स्वर एकदमै सुनिएन है,
1: तर मेरो आवाजलाई तपाईँले क्लियर सुनिरहेको सुनिरहनु भएको छैन, राम्रोसँग सुनिएको छैन अहिले।
0: तपाईँको स्वर त यति सानो आइरहेको छ कि त्यो मलाई सुन्न एकदमै गाह्रो भइरहेको छ, तर अब तपाईँले सरकारको यो जनताप्रति
1: उत्तरदायी हुने कुरा होइन, सहकारीको रकम फिर्ता हुने कुरादेखि लिएर हरेक कुरामा चाहिँ सरकार अलिकति अगाडि बढिरहेछ, यसले चाहिँ अलिक सुशासन केन्द्रित गतिविधिहरू गर्न खोजिया हो
0: भन्नु। यस्तो सहकारीको जुन रकम छ नि, सबभन्दा पहिले त सहकारीको ठगी रकम जुन सरकारी सहकारीको रकम जसले ठगी गर्यो करोडमा होइन अरबमा, सबभन्दा त तिनी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु भयो। त्यसको सबभन्दा एउटा उदाहरणको रूपमा जितेन्द्र बाबु राई
1: हो, जीवी राई
0: सबभन्दा पहिले किन गर्दैन सरकार, के हुन्छ भने मूलभूत कुरामा नजाने अनि चाहिँ तपसिलका कुरामा गएर जनतालाई झुक्क्याउने यो चरित्र नेपालको राजनीतिमा लामो समयदेखि छ, म अहिले मात्र भन्दिनँ, त्यसको पुनरावृत्ति यहाँ भइरहेको देखिन्छ। एक दोस्रो कुरा, जुन जुन व्यक्तिहरूले जनताले गरेको बचतलाई दुरुपयोग गरे, ठगे जनतालाई, तिनीहरूबाट रकम वसुल गर्नु पऱ्यो नि। जनताले तिरेको कर, जनताको टाउकोमा ल्याएको विदेशी ऋण र सहयोगबाट अनि त्यो रकम तिर्न पाइन्छ, अनि त्यो त्यो सरकारको ढुकुटीबाट तिर्ने रे, जसले सरकारी ठगी गरिरहेको छ उनीहरूको चाहिँ सम्पत्तिबाट अनि त्यो रकम असुल नगर्ने रे, यो कस्तो खालको कुरा हो। मैले यसको अर्थ सहकारीमा जो पीडित भएका छन् खास गरी सानोतिनो रकम राखेर जसले चाहिँ आफूलाई दुई पैसाको जो गरेर अप्ठ्यारो परेको बेला रकमको सदुपयोग गरौँला भन्ने जसले सोचेका थिए उनीहरूलाई रकम दिनु हुँदैन मैले भनेको होइन, उनीहरूको कल्याण हित गर्नु सरकारको कर्तव्य,
1: रकम त पाउनुपर्छ पीडितहरूले बिचरा,
0: तर्फबाट भनेको छु जनताको सुरक्षा सीमानाको रक्षा सरकारको पहिलो कर्तव्य, कमजोर वर्ग कमजोर समुदायलाई आवास भोजन रोजगारी दिनु सरकारको कर्तव्य, उनीहरूलाई उठीवास लगाउने कुनै पनि जनमुखी सरकारले गर्न सक्दैन, त्यो जनविरोधी सरकारले मात्रै गर्न सक्छ भनेर मैले पहिले भनेको हो। त्यस अर्थमा सहकारीमा पनि मैले रकम दिनुहुन्न भनेको होइन, तर सहकारी ठगहरूको सम्पत्तिबाट असुल गरेको खै, कुन चाहिँ सहकारी ठगको सम्पत्ति सरकारीकरण गरेर निजको सम्पत्ति लिएको भन्ने त हामीले मैले त सुनेको छैन अहिलेसम्म। यदि तपाईँले सुन्नुभएको छ भने नेपाली जनतालाई जानकारी गराइदिनुहोस्। यो बाटो पनि के भने जनतालाई रकम त दिनुपर्छ, तर नेपाली जनताले तिरेको रकम, नेपाली जनताको नाममा आएको रकम राज्यको ढुकुटीबाट तिर्ने अनि सहकारी ठगहरूको सम्पत्तिबाट असुल नगर्ने जुन कुरा छ नि, कतै यसमा मलाई शङ्का के लागेको छ भने कतै यो सरकारका पनि अनेक नजिक रहेका कतिपय व्यक्तिहरूलाई जुन मुद्दा लागेको छ रवि लामी छानीजी लिएर आयो अनि त्यसमा
1: होइन संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा त फिर्ता भयो नि त रविजीको
0: त्यसमा, अनि त्यो निजहरूले आफ्नो खल्तीबाट उनीहरूको सम्पत्ति बिक्री नहोस्, उनीहरूको सम्पत्तिबाट असुल गर्न नपरोस्, बरु राज्यलाई नै ठाकपल्टाउँ भनेर यो कतै त्यो दुराशयबाट त प्रेरित छैन भन्ने यहाँनिर प्रश्न उठ्छ हेर्नु।
1: अनि यसलाई थाहा छ रवि लामे छानेजीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा त कास्की जिल्ला अदालतले अतिशयोक्ति नदेखिएको त्यो मुनासिब नरहेको भनेर चाहिँ फिर्ता गर्यो नि त होइन।
0: अब यो हेर्नुहोस् यसमा एउटा रहस्य त जति बेला सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो नि त्यति बेला उहाँको माननीय अधिवक्ताले दुईटा काम गर्नु होइन सबैलाई थाहा छ, यो कुनै पनि पूर्वाग्रह गरे होइन कि तथ्य सम्झनु त पर्यो नेपाली जनताले बिर्सिदिने। एउटा निर्णय के गर्नुभयो भने उहाँको कुनै आफन्त पर्नेको यो किशोरीहरूको डिम्ब बिक्रीमा जस्तो त्यस्तो गम्भीर कुरामा त्यो मुद्दा लाग्दैन भनेर उहाँले त्यसमा त्यो सिद्धाइदिनुभयो। अर्को कुरा रवि लामी छानेजीको प्रसङ्गमा त्यसमा यो सङ्गठित अपराध हो कि होइन भन्ने प्रसङ्गमा महानीय अधिवक्ताले नै होइन यसमा मुद्दा नलगाउनु भनेर उहाँले आदेश फरमान गरिदिनुभयो, त्यो त बिर्सेको छैनौँ नि हामीले। त्यस कारण आफ्नो हातमा हुँदाखेरि अनि प्रतिनिधि सभाको नियावली हेर्नुहोस् न के भयो त्यहाँ, त्यो प्रतिनिधि सभाको नियावलीमा पहिलेकाहरूले सुशासन गरेन भ्रष्टाचारीलाई प्रश्रय दियो भनेर ठुल्ठुलो स्वर गरियो होइन ककले गरे त्यो सबैलाई थाहा चल्दैछ। अनि नियावलीमा के ल्यायो त भने अब उपरान्त कुनै व्यक्तिलाई भ्रष्टाचार मुद्दा लागेर त्यो निलम्बन भयो ठगी के यस्तो भयो भने निजको पद के अरे त्यस्तो मुद्दा लाग्यो भने निजको पद निलम्बन नहुने, पहिलेकाहरू जसलाई सुशासन गर्यो भ्रष्टाचारलाई प्रश्रय दियो भन्नेहरूले चाहिँ निलम्बन भनेर नियावली ल्याएका थिए प्रतिनिधि सभामा, त्यो नियावलीले हटाइदियो। जम्मै प्रसङ्ग हेर्दाखेरि हेर्नुहोस् दुःखका साथ मैले भन्नुपर्छ यो कुनै व्यक्तिको आलोचना भन्दा पनि यो त आफूलाई पर्दा आफ्नो निहित स्वार्थमा कानुन मिच्ने संविधान मिच्ने अनि त्यसपछि आफ्नो अध्यादेशबाट जे जे मन लाग्यो त्यो ल्याउने, त्यो नेपालको राजनीतिमा जुन विडम्बनापूर्ण नेपालको राजनीतिमा नेपाली जनता र नेपालको हितको लागि जुन एउटा दुःखद एउटा चरित्र र प्रवृत्ति थियो त्यो त कुनै न कुनै रूपमा जारी भएको देखियो होइन।
1: अब तपाईँलाई थाहा छ होइन संसदमा यहाँले लामो समय काम गर्नु भएको छ, अहिले प्रधानमन्त्री बालेन्द्र शाह कम बोल्ने र संसदमा नजाने यसको मतलब उहाँले प्रतिनिधि सभा नियमावलीको नियम 38 एक र 3 सम्झाइरहनु भएको छ, तर हिजोको दृश्य हेर्ने हो भने त सभामुखलाई समेत सभामुख समेत गएर रिक्वेस्ट गर्दा पनि उहाँ संसदमा नआउने भन्ने कुराले म चाहिँ काम गर्छु म बोल्दिनँ धेरै हिजो बोलेर बिग्रियो म काम गरेर देखाउँछु भनेर उहाँको अडान हो भन्ने खालका विषयहरू पनि आउँछन्, संसदमा किन उहाँ जानु हुँदैन, संसदमा नजानुको कारण के होला?
0: कुरा सुन्दा अब यो यसमा दुःख प्रकट गर्ने कि हाँस्ने कि चिन्ता व्यक्त गर्ने कि बडा विस्मयपूर्ण कुरा हो। अब त्यसो भए चिनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अब यी शक्तिशालीवाला नाम लिएको मैले है, अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प सबैले मनव्रत धारण गरेका छन् त, त्यहाँ काम भएको छैन, यस्ता हास्यास्पद तर्क गर्ने भनेको यो त्यो जनतालाई मूर्ख ठान्ने हो कि बोल्ने भनेको नचाहिने कुरा बोल्न बोल्ने अनावश्यक ठाउँमा गएर नबोल्ने हो, जहाँ जनताको सार्वभौम सत्ताको अभ्यास हुन्छ जहाँ त्यो सार्वभौम सत्ताको अभ्यासमा जनताबाट जनताबाट निर्वाचित व्यक्तिहरूले उत्तरदायी हुनपर्छ, जहाँ गएर जवाबदेही हुनपर्छ, त्यहाँ उठेका प्रश्नहरूको जवाब दिनुपर्छ। तपाईँ कतिपय यो संसदीय प्रणाली भएका मुलुकमा संसदीय समितिमा हेर्नुहोस् त त्यहाँ मन्त्रीहरूलाई गरेका प्रश्नहरू, त्यहाँका राष्ट्रपति प्रधानमन्त्रीहरूलाई गरेका प्रश्नहरू हेर्नुहोस्, उनीहरूले नेपाल आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुरक्षा सम्बन्ध बोलेका कुराहरू हेर्नुहोस्, बोल्नु पर्दैन? अनि देशको मुखलाई देशको आवाजलाई मुखरित गर्ने हो पो त प्रधानमन्त्री, देशको मुख्य कार्यकारी अधिकार लिएको व्यक्ति कुनै कुरामा नबोल्ने, देशको राष्ट्रिय हित नेतृत्व सुरक्षा विषयमा मौन धारण गर्ने, संसदमा उठेका प्रश्नको उत्तर नदिने, अनि चाहिँ नियावलीमा मन्त्री पठाए पनि हुन्छ भन्ने आउनाले गएन भन्ने कुरा त्यो त के हो भन्नुहुन्छ भने मन्त्री त्यसको अर्थ के हो भने म त संविधान निर्माणदेखि त्यहाँका प्रत्येक नियावलीमा छु, त्यसको आशय के हो भने त्यो बुझौँ राम्ररी सबैले, त्यसको आशय के हो भने कहिलेकाहीँ प्रधानमन्त्री बिरामी पर्न सक्छन् होइन, कहिलेकाहीँ विदेश भ्रमणमा हुन सक्छन्, कहिले अरू कुनै काममा हुन सक्छन्, त्यस्तो एकदमै भइपरि आउने अवस्थाका लागि प्रधानमन्त्री नभएको बेला निजको तर्फबाट संसदमा विधेयक पेस गर्न सक्ने भनेको र त्यो कहिलेकाहीँ संसदीय समितिका बैठकहरूमा पनि त्यस्तो स्थितिमा प्रधानमन्त्रीले मेरो यस्तो काम पऱ्यो है, हामी त संसदीय सदस्य यत्रो वर्ष काम गर्छौँ त, प्रधानमन्त्रीले त्यहाँ खबर पठाउनु पर्छ। पछिल्लो कालमा एक दुईजना प्रधानमन्त्रीले त्यस्तो हट देखाएका थिए, त्यसको परिणाम देखिसके, नभए प्रधानमन्त्री आउने आउन नसक्ने मेरो यस्तो परेको हुनाले भनेर खबर पठाउनु, त्यो एउटा शिष्टाचार पनि हो, मर्यादा पनि हो र त्यो प्रणाली पनि हो, जनताप्रतिको उत्तरदायी बोधको कुरा पनि हो। अब त्यो केही पनि गर्नु पर्दैन भने अनि चाहियो किन त प्रधानमन्त्री देशमा, त्यो मन्त्रीले नै गर्ने हो भने सबै मन्त्री बनाउने भएको त सिधै त किन चाहियो चाहियो। त्यस कारण यो के हो भने विधि प्रणालीबाट नचल्ने चरित्रको परिचायको, चाहे बालेन्जीले गर्नुहोस् चाहे कोही एबिसिडी जसले गर्नुहोस्, किनभने कति कुराहरू जनताले बुझ्नुपर्छ, जनताले ध्यान दिनुपर्छ। कुनै पनि व्यक्ति कानुनमाथि हुन सक्दैन, प्रणाली र विधि निकेर जाने अधिकार कसैलाई पनि हुँदैन। यदि कसैलाई अर्को प्रणालीमा जाने इच्छा छ भने नलुकाएर भन्न पर्यो, जस्तो अहिलेको यो जुन संसदीय प्रणाली छ यसका कयौँ त्रुटिहरू छन्, यहाँ कयौँ विसङ्गति पनि छन्, त्यो कुरा साँचो कुरा हो, त्यसको हामीले भोगी पनि सक्यौँ। यो अभ्यासमा कतिपय नेताहरूले गरेका क्रियाकलाप गलत पनि छन्, तर त्यो गलत क्रियाकलापलाई सच्याउने नाममा अर्को ठुलो गल्ती गर्न त मिल्दैन नि। तावामा रहेको माछा म तातिएँ भनेर भुङ्रोमा त जान सक्दैन नि। नेपाली जनताले विगतमा गरेका कतिपय नेताले गल्ती गर्यो भनेर अहिले आउनेहरूलाई त्यहाँभन्दा ठुलो छुट दिएर महागल्ती गर्न दिने त त्यो हुन सक्दैन नि। त्यस कारण हेर्नुहोस्, यदि जनताको जनताप्रति उत्तरदायी हुने अहिलेकै संसदीय जुन प्रणाली छ, त्यो जुन संसदीय अभ्यास छ, संविधान छ, कानुन छ, नियमावली छ, र संसदमा के हुन्छ भने विगतमा गरेका कतिपय अभ्यासहरू परम्पराहरू ती मान्यताको रूपमा मात्र होइन, ती कानुन र प्रचलनको रूपमा अघोषित रूपमा स्थापित हुन्छन्। बेलायतमा लिखित संविधान नभए पनि त्यसरी चलेको छ, प्रणालीको मूल एउटा धारा भनेको यो बेलायतको संसदीय प्रणालीसँगै सम्बन्धित छ। अब कि त झन्डै द्वितीय आएको व्यक्तिले सरकारले भन्नु पर्यो त, भन्न सक्नु पर्यो जनतालाई, म यो कुरा केही पनि मान्दैन, म यस्तो नयाँ प्रणालीमा जान्छु, अब यो प्रणालीमा यसरी परिवर्तन हुन्छ भन्नु पर्यो। त्यस कारणले गर्दा यस्तो कुराहरू भनेको यो नेपालको मर्यादा विदेशीले हेर्दाखेरि पनि नेपालको विदेशीका अगाडि संसार अन्तर्राष्ट्रिय समुदायको बिचमा नेपालको प्रतिष्ठा मर्यादा शासन प्रणालीप्रतिको यो दृष्टिको गलत नहोस् भन्नको लागि पनि तपाईँले भनेका जस्ता अभ्यासहरू थिए कदापि उचित हुन सक्दैनन्।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता, पूर्व उपप्रधान, रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ माइडियासँग स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। डिश होम फाइबर नेट।
5: यतिखेर हाम्रो बीचमा वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका अध्यक्ष ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपाली रेडियो सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, तपाईँहरूले स्वतन्त्र नागरिकहरूको समूह हिजोबाट प्रादुर्भाव गर्नुभएछ, सुरुवात गर्नुभएछ, यसको उद्देश्य के हो? अब तपाईँहरू के गर्नुहुन्छ? यो समूहको काम, कर्तव्य र अधिकार के हो?
6: खेमजी, हाम्रो देशमा जब जब नागरिकहरू अथवा नागरिक समाज कमजोर हुन्छ, देशमा सङ्कटहरू आउँछ। 62-63 सालको जनआन्दोलनतिर तपाईँलाई म लिएर जान चाहन्छु। त्यतिखेर नागरिक समूह शक्तिशाली थियो, प्रभावकारी थियो। नागरिक समाजले भनेपछि राज्यले, सरकारले, दलहरूले मान्थे र नागरिक समाजले भनेको काममा दलहरू दत्त चित्त भर लाग्थे र उनीहरूले देश र जनताको पक्षमा काम गर्नुपर्छ, लोकतन्त्रको पक्षमा काम गर्नुपर्छ, विधिको शासनको पक्षमा काम गर्नुपर्छ, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, सुशासन दिनुपर्छ भन्ने उनीहरूको मन र मस्तिष्कमा सोच र चिन्तन पलाउँथ्यो। तर हाम्रो देशमा पछिल्लो समय नागरिक समाज कमजोर भयो। नागरिक समाजले दलहरूलाई दबाब दिन सकेनन्। दलहरूले गरेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको कुरा गर्न चाहन्छु, म समाजकै कुरा गर्न चाहन्छु, देशकै कुरा गर्न चाहन्छु। पुराना दलका ठुला नेताहरूले गल्ती गर्दाखेरि नागरिक समाजले दबाब दिएको भए, नागरिक समाज एक भएर आएको भए यो अवस्था देशमा आउँथेन। त्यसैले अहिले राष्ट्रिय सुन्दर पार्टीको नेतृत्वमा दुईटै मतको सरकार छ। बालेन्द्र सर प्रधानमन्त्री हुनुहुन्छ,
5: तपाईँहरू सक्नुहुन्छ, अहिलेको सरकारलाई खबरदारी गर्न सक्नुहुन्छ, आवाज उठाउन सक्नुहुन्छ, बालेन्द्र शाहलाई तपाईँहरू खबरदारी गर्न सक्नुहुन्छ आजको दिनमा?
6: खेमजी, मैले तपाईँलाई विगतदेखि वर्तमानसम्मको र भविष्यको कुरा गरिराखेको छु। विगतमा नागरिक समाजले जसरी काम गर्न सक्थ्यो त्यो गर्न सकेन। त्यसैले हिजो हामीले स्वतन्त्र नागरिक एउटा अभियान सुरुवात गरेका छौँ। देशभरिका 3 करोड नेपाली जनता, विदेशमा रहेका नेपालीहरू पनि यो नागरिक समाजको सदस्य बन्न सक्छन्। त्यसैले हामीले प्रधानमन्त्रीको कुरा गरिराखेका छैनौँ। हामीले सरकारले अथवा अहिलेको राष्ट्रिय सुन्दर पार्टीको नेतृत्वको दुईटै मतको सरकारले यदि कमी कमजोरी गर्यो भने, गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ। हामी विरोधकोलाई विरोध गर्दैनौँ। हामीले के भनेका छौँ, यो देशमा सुशासन पहिलो एजेन्डा हो, सुशासन देऊ, भ्रष्टाचारलाई कारवाही गर, जनताको चाहना अनुसार काम गर प्रधानमन्त्री बालेन्द्र शाह भनेर हामीले भनेका छौँ। हिजो हामीले 33 बुझे एउटा बकस पत्र, वाचा पत्र भनेर उहाँले भन्नुहुन्छ नि, सयात्रा पत्र हामीले अगाडि सारेका छौँ र त्यो पत्रको मूल उद्देश्य हो शिक्षामा, स्वास्थ्यमा व्यापक सुधार गर। अर्थमन्त्री सुरमिन बागेले ल्याउने बजेटमा स्वास्थ्य र शिक्षालाई विशेष जोड देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर। र अहिलेको अवस्थामा हाम्रो देशमा पारदर्शिता चाहिन्छ, इमानदारिता चाहिन्छ, देश र जनताप्रति काम गर्ने अवसर यो सरकारले जसरी प्राप्त गरेको छ। विगतमा दलहरू चुम्दाखेरि देशमा ठुलो सङ्कटहरू आयो। अब राष्ट्रिय सुन्दर पार्टीको नेतृत्व सरकारलाई चुक्ने कुनै पनि छुट छैन। यसले जनताको बाहेक अरू कसैको काम गर्न मिल्दैन। यो सरकारले बिचौलियालाई कारवाही गर्नुपर्छ, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, यो सरकारले नातावाद, कृपावाद अन्त्य गर्नुपर्छ, यो सरकारले सेवा सुविधा लिने होइन, सेवा सुविधा जनतालाई दिने हो। मन्त्रीहरू प्रधानमन्त्रीहरूले सेवा सुविधा लिन पाउँदैनन्। मैले त के भनेको छु भन्दाखेरि सांसदहरूको पनि सम्पत्ति सार्वजनिक हुनुपर्छ, स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ, स्थानीय सरकार जनमुखी हुनुपर्छ, स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्छ, स्थानीय सरकारमा पनि भ्रष्टाचार भएको कुराहरू बाहिर आएको छ। हामी 753 सरकारमा जान चाहन्छौँ, हामी त्यहाँ गएर स्वतन्त्र नारी अभियान सञ्चालन गर्न चाहन्छौँ, देशभरिका जनतालाई हामी सदस्यता वितरण गर्दैछौँ। यो एउटा अभियान हो, राष्ट्रिय अभियान हो। यो अभियानले देश र जनताको लागि मात्र काम गर्छ, लोकतन्त्रको लागि विधिको शासन र कानुन राज्यको लागि काम गर्छ। लोकतन्त्रको विकल्प छैन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै हिँड्नुपर्छ, दलहरू हिँड्नुपर्छ भन्ने हामीले स्पष्ट रूपमा अडानहरू दृष्टिकोणहरू अगाडि सारेका छौँ। हामी भनिरहेका छौँ बालेन्साको नेतृत्व सरकारलाई साथ दिन्छौँ, सहयोग गर्छौँ, गर्छौँ, समर्थन गर्छौँ। यो सरकारले जनताको काम गर्नुपर्छ, यो सरकार पारदर्शी हुनुपर्छ, यो सरकार जवाबदेही हुनुपर्छ भन्ने स्पष्ट रूपमा अडान सहित अहिलेको समस्याको समाधान कसरी गर्ने, कसरी विकास निर्माणलाई अगाडि बढाउने, कसरी
5: जनता सरकार सुशासनको लाइनमा छैन, सरकार सही ट्र्याकमा छैन, सरकारले जनताका काम गर्न सकिरहेको छैन, सहकारीको रकमहरू फिर्ता हुँदैछन्, भ्रष्टाचारीहरू बिस्तारै बिस्तारै पक्राउ पर्दैछन्, सुशासन भन्दा अर्को हाम्रो कुनै नारा छैन भनेर सरकारले दावी गर्दैछन् त आफूलाई होइन।
6: होइन खेम बमजी, तपाईँको प्रश्न एकदम सान्दर्भिक छ, नागरिक पनि छ। यो सरकारले काम गरेन भनेर म भन्दिनँ, यो सरकारलाई बाटो बिराउने अधिकार छैन मेरो प्रश्न, यो सरकारलाई गल्ती गर्ने छुट छैन मेरो प्रश्न, यो जनताको अपार समर्थन प्राप्त सरकार हो। इतिहासमा 2015 बिपी कोइरालाले जसरी विजय मतको सरकार बनाउनु भएको थियो त्यसै गरी एउटै दलको विजय मतको सरकार हो, यो कहीँ पनि विजय मतको सरकार हो। यो सरकारले अब सिर्फ जनताको लागि मात्र काम गर्नु पर्यो, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्दाखेरि स्पष्ट रूपमा म भनिराखेको छु, हामीले भनेका छौँ, हाम्रो वाचा पत्रमा भनेका छौँ, हामीले सयात्रा पत्रमा भनेका छौँ, 40 यता जसले जति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ त, कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ, प्रहरीहरूको सम्पत्ति छानबिन गरौँ, सशस्त्र प्रहरी बलमा काम गर्नेहरूको सम्पत्ति छानबिन गरौँ, नेताहरूको सम्पत्ति छानबिन गरौँ, कसले कति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ। सम्पत्ति छानबिन आयोग त बन्यो, तर 62-63 यता सरकारमा नेतृत्व गर्नेहरूको लागि मात्र सम्पत्ति छानबिन गर्नुपर्छ भनिराखेको छ सरकारले। म भन्छु 46 यता हाम्रो देशमा भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ न, काण्डै काण्ड छ हाम्रो देशमा, 35 काण्ड छ, ती काण्डहरू हामी बाहिर ल्याउँदैछौँ, कुन कुन काण्डमा कसरी भ्रष्टाचार भएको छ हामी अब सूक्ष्म रूपमा अध्ययन गरेर कसले कहाँ गल्ती गर्यो विगतमा, र अब यो सरकारले विगतको गल्ती दोहोऱ्याउनु हुँदैन, यो सरकार जनमुखी हुनुपर्छ भनेर हामी एउटा अभियान सुरु गरेका छौँ। यो अभियान निष्पक्ष हुन्छ, यो अभियान कसैप्रति आग्रह पूर्वाग्रह राखेर हामी रिसिभी साँधेर जनताको छ नि
5: सम्पत्ति शुद्धिकरणका स्थितिहरू त्यस्तै छन्, पहुँचका भरमा कानुन आफू अनुकूल व्याख्या गरेर कतिपय मान्छेहरू जेलबाट छुट्ने, पैसा नतिर्ने, भाग्ने, फरार हुने, विदेशतिर रकम लुकाउने, यस्ता धेरै खालका कामहरू यो देशबाट भए। अब यसमा तपाईँहरूको खबरदारी रहन सक्छ, खबरदारी गर्न सक्नुहुन्छ तपाईँहरू सुशासनको पक्षमा?
6: हामीले बताउनै पर्छ, प्रधानमन्त्री बालेन्द्र शाहले त्यसमा ध्यान दिनै पर्छ, सम्पत्ति शुद्धिकरणलाई हामीले बलियो र प्रभावकारी बनाउनै पर्छ, त्यसमा सरकार चनाखो भएर अगाडि बढ्नुपर्छ। किनभने नेपाल यदि ग्रे लिस्टमा गयो भने यो देशको भविष्य अन्धकार हुन्छ, अर्थतन्त्र दामाडोल हुन्छ, अन्तर्राष्ट्रिय हाम्रो प्रतिष्ठामाथि प्रश्न उठ्छ, दाग लाग्छ खेमजी। त्यसैले म भनिराखेको छु ग्रेलिस्टबाट यो देशलाई बचाउनै पर्छ, त्यसमा अहिलेको सरकारले गम्भीर भएर छलफल गर्नुपर्छ, र विगतमा भएका गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन, एक्सन ओरिएन्टेड प्रधानमन्त्रीको रूपमा बालेन्सा आउनुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ, विधि र प्रक्रिया पुर्याएर कारवाही गर्नुपर्छ, कानुन राज्यको प्रत्याभूति दिनुपर्छ। ग्रेलिस्टबाट नेपाललाई बचाउनको लागि हामीले एउटा अभियान सुरु गरेका छौँ। अब कुनै पनि नेपालीले पैसाको कुरा गर्दाखेरि हाम्रो देशमा एकजना नेपालीको एउटा मात्रै ब्याङ्कमा खाता हुनुपर्छ, कुनै पनि नेपालीले 10 ब्याङ्कमा खाता खोलेर गलत काम गर्न छुट दिनु हुँदैन भन्छु म। खाताको लागि पनि मैले भनेको छु, अब 50,000 भन्दा बढीको रकमहरूको कारोबार छ नि ब्याङ्क बाहेक कुनै पनि अरू माध्यमबाट प्रयोग गर्न पाइँदैन, त्यतातिर सरकार चनाएको हुनुपर्छ। सकेसम्म हामी त भनिराखेका छौँ 10,000 बाहेक अरू पैसा ब्याङ्कबाट मात्रै कारोबार गर, जनतालाई छ नि हामीले भन्न सक्नुपर्छ, हामी पारदर्शी बन्नुपर्छ, हामी इमान्दार बन्नुपर्छ, हामी देशको समग्र विकास र समृद्धिको यात्रामा अब अगाडि बढ्नुपर्छ। यो नेपालको लागि अवसर आएको छ, नयाँ दल आएको छ, शक्तिशाली दल आएको छ, शक्तिशाली सरकार छ, युवाहरूको बाहुल्यता रहेको सरकार छ। यो सरकारले त बिहानदेखि बेलुकासम्म 18 घन्टा 20 घन्टा खालि जनताको लागि मात्र काम गर्ने, जनताको समस्या समाधान गर्नको लागि पहल गर्ने। हामीले त पिटरको एजेन्डा उठाएका छौँ खेमपमजी, माइतीगर मण्डेलामा जानुहोस् त कति प्रिट छन्, दलितहरूको समस्या कसले समाधान गरिदिने, त्यसरीका दलितहरू अधिकारको लागि लडिराखेका छन्। छ अन्याय छ, अत्याचार छ देशमा, शोषण छ दलितमाथि, कसले बोलिदिने? हाम्रो देशमा जाति विभेद छ, त्यसको अन्त्य गर्नु पर्दैन? अहिले सरकारले संविधान संशोधनको खाका बाहिर ल्याएको छ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले 3 वर्ष अघिदेखि उत्थान गरेको मुद्दा हो। बालन शाहको नेतृत्व सरकारले संविधान संशोधन गर्नको लागि असीम शाहको नेतृत्वमा एउटा आयोग बनाएर काम सुरु गरेको छ। त्यो आयोगले केही कुराहरू बुदाहरू बाहिर ल्याएको छ। म भन्छु प्रदेशको संरचना घटाऊ, संख्या घटाऊ, सांसदहरूको संख्या घटाऊ। किन यति धेरै सांसद चाहियो प्रदेशमा? मधेस प्रदेशमा 100 जना सांसद छ, किन चाहियो 100 जना सांसद? त्यहाँ 40 जना सांसद पुग्छ मधेस प्रदेशमा, त्यो ध्यान दिउँ। र सरकार बनाउने प्रदेश सरकारको आकार भन्छु म तपाईँलाई, थाहा छ, मुख्यमन्त्री सहित 5 जना भए पुग्छ। किन 20 जना मन्त्री चाहियो? किन 15 मन्त्री चाहियो? किन 12 जना मन्त्री चाहियो? किन 10 जना मन्त्री चाहियो प्रदेशमा? त्यसैले प्रदेशको आकार घटाउनु पर्छ, मन्त्रीहरूको सांसदहरूको संख्या घटाउनु पर्छ, र संहिता आजको आवश्यकता हो।
5: धमलाजी, जाँदा जाँदै जाँदा जाँदै अब तपाईँहरूको समूहमा जाँदा जाँदै तपाईँहरूको स्वतन्त्र समूहमा, यो नागरिक समूहमा चाहिँ कस्तो कस्तो खालको व्यक्तिहरू चाहिँ आबद्ध हुनुहुन्छ? तपाईँहरूले यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ छोटोमा सठिकमा?
6: अब खेमजी, यो नागरिक अभियानमा, यो स्वतन्त्र नागरिक अभियानमा देशका स्वतन्त्र नागरिकहरू हुनुहुन्छ। हिजो तपाईँले मञ्च देख्नुभयो, विमल कोइराला जस्तो एकदम कुशल प्रशासक, देशले अत्यन्त सम्मानित व्यक्तिको रूपमा हेरेको मानेको व्यक्ति, कृष्ण पारी जस्तो एकदम राम्रो मानवतावादी नेता, असल नेता। त्यसै गरी मञ्चको कुरा गर्दाखेरि रामप्रसाद श्रेष्ठ जस्तो तपाईँलाई थाहा छ, कानुन परिषदमा बसेर, संवैधानिक परिषदमा बसेर, होइन न्याय परिषदमा बसेर काम गरिसकेका व्यक्तिहरू र हरेक तरह तरहका व्यक्तिहरू हामीले तपाईँलाई कार्यक्रममा सुरेन्द्र जोशी जस्तो नागरिक समाजको राजनीतिक राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेको, बुझेको स्वतन्त्र व्यक्ति, स्वतन्त्र अभिव्यक्ति दिएको, कसैप्रति आग्रह पूर्वाधार नराख्ने व्यक्तिहरूको एउटा ठुलो सञ्जाल छ यसमा। देशभरिका नागरिकहरू छन् यसमा, तपाईँलाई थाहा छ, प्रशासकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, कलाकारहरू, राय समाल जस्तो, भीमार्जुन आचार्य जस्तो व्यक्तिहरूसँग हामी सल्लाह लिइराखेका छौँ, उहाँहरूको छ नि सुझाव लिएर हामी अगाडि बढिराखेका छौँ, कल्याण श्रेष्ठ जस्तो पूर्व प्रधान न्यायाधीशहरूसँग, सुशीला कार्की जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग हामी सल्लाह गरिराखेका छौँ, कसरी नागरिक समाजलाई प्रभावकारी बनाउने, कसरी नागरिक समाजले जनताको लागि मात्र काम गर्ने, खबरदारी गर्नुको लागि वातावरण बनाउने, अथवा सरकारले गरेको राम्रो कामहरू कसरी जनताको बिचमा लाने, सरकारले गलत काम गर्न थाल्यो भने कसरी खबरदारी गर्ने भन्ने, यो महान अभियानमा देशका हरेक तरफका व्यक्तिहरू हुनुहुन्छ, नागरिकहरू छन्, देशभरिकै नागरिकहरू छन्। र हामी 753 सरकारमा जान्छौँ, वडासम्म जान्छौँ, वडा समिति गठन गर्छौँ र खबरदारी गर्छौँ, विकास गर, भ्रष्टाचारलाई कारवाही गर, सुशासन देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर, देशमा अब विकासको विकल्प छैन, मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो राख। मैले त सुरुदेखि नै भनेको छु, भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, भारतसँग राम्रो सम्बन्ध राख्न सकेनौँ भने हाम्रो देशको विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्दैन भन्ने मान्छे ऋषि धमला होइन। आज किन राष्ट्रसङ्घ पार्टीको सभापति रविराम थेनालाई भारतले बोलायो, किन बोलायो भन्दाखेरि, सरकारसँग राम्रो सम्बन्ध राख्न नसके पनि, अथवा सरकार गम्भीर नहुँदाखेरि, तपाईँलाई थाहा छ, बालेन्साको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग, चिनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, आजको आवश्यकता हो। तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाँदै
5: हुनुहुन्छ,
6: रविजीको भार भ्रमण उपलब्धिमूलक र फललाई हुन्छ, किन भन्दाखेरि भारतीय जनता पार्टीले राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो, एउटा सङ्केत हो, यो सकारात्मक कुरा हो। त्यतिर पनि हामीले ध्यान दिनुपर्छ, मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ, भारतसँगको सम्बन्ध राम्रो
5: सुमधुर। यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला, स्वतन्त्र नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
5: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
7: डिशोम फाइबरनेट।
8: हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष सांसद लिमा अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: नमस्कार।
8: सरकारले जुन किसिमको जनताको लागि डेलिभरी र सुशासनको कुरा गरिरहेको छ, अब अहिलेको अवस्थामा जनताको भावना अनुसार सरकार अगाडि बढेको छ, सरकारको पर्फर्मेन्स चाहिँ अब जनताको पक्षमा छ। जो यो देशमा रोजगारी सिर्जनादेखि लिएर नागरिकहरूका पीडा सुन्ने ठाउँमा छ सरकार आज।
9: एकदमै हजुर, अब यसको चाहिँ सरकार गठन भएदेखि नै यसको चाहिँ केही सङ्केतहरू हामीले देखेका छौँ। सरकारको प्रमुख दायित्व या हाम्रो लक्ष्य भनेकै हामीले नागरिकसँग गरेका करारहरू निर्वाचनमा हुँदै गर्दा र सँगसँगै गरेको चाहिँ हाम्रो एउटा वाचापत्र मेनिफेस्टो लिएर हामी घर घरमा भोट माग्न गएका थियौँ। त्यो मेनिफेस्टो र करारलाई नै हामीले एउटा हाम्रो गाइडिङ प्रिन्सिपल मानेर चाहिँ अगाडि बढाएको, यो सरकार अगाडि बढाएको। सँगसँगै सरकार गठन भएको केही दिनमै सरकारले चाहिँ यो विकासमा बाधक रहेका केही ऐनहरू चाहिँ संशोधन खारेजी नै गरेको छ, होइन? त्यस्तै गरेर चाहिँ यो सर्भिस डेलिभरीहरूमा व्यापक सुधारहरू गर्दै आएको छ। सरकारको सबैभन्दा ठुलो अहिलेको दायित्व भनेको, प्रमुख दायित्व भनेको सुशासन कायम गर्ने र सार्वजनिक सेवा प्रवाहमा चाहिँ गुणस्तर युक्त सार्वजनिक सेवा प्रवाह दिने, एउटा चाहिँ कस्तो भने लाइन होइन अनलाइनबाट दिने, अनि त्यसपछि लाएर जुन किसिमको एकदम झन्झटिलो प्रक्रियाहरू थियो त्यसलाई चाहिँ सरलीकृत गर्दै लाने र सम्पूर्ण सेवा प्रवाह चाहिँ तिनै तहको सरकारको चाहिँ डिजिटल गर्ने, जसले गर्दा नागरिकले पनि एउटा चाहिँ सरकार अब आयो है, काम गर्ने सरकार आयो भन्ने एउटा अनुभूति पनि लिने र चाहिँ डेलिभरी पनि हुने खालको चाहिँ काम सरकारले गरेको छ। सँगसँगै अब आउँदै गरेको बजेट मार्फत धेरै कुराहरू नागरिकका चाहिँ अपेक्षा चाहनाहरू चाहिँ सम्बोधन हुन्छ भन्ने मैले चाहिँ अपेक्षा ल्याएको छु।
8: बजेटको पूर्व सन्ध्यामा यहाँसँग म कुराकानी गर्दैछु। मलाई थाहा छ भरत मोहन अधिकारी जो चाहिँ नेपालको पहिलो अर्थमन्त्री हुनुहुन्थ्यो, अर्थमन्त्री नियुक्त हुनुभयो, उहाँ चाहिँ 3 पटक यो देशमा अर्थमन्त्री बन्नुभयो। राजनैतिक परिवारको पृष्ठभूमिबाट यहाँ चाहिँ सानै छँदादेखि यहाँ नजिकबाट नियाल्नु पनि भएको छ। आज नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा कोषाध्यक्षको गरिमामय पददेखि लिएर सदनमा पनि यहाँको उपस्थिति छ। तत्कालीन बेला आफ्नो गाउँ आफै बनाऊदेखि महिला र पुरुषको नाममा संयुक्त रजिस्ट्रेसन पास र गाउँ गाउँमा सहकारी जस्ता कार्यक्रम आजसम्म नेकपा एमाले चाहिँ त्यसलाई अगाडि सारे गरेर जनतासँग मत मागिरहेको परिस्थिति थियो। अब अहिले पनि जनताले एक किसिमको म्यान्डेट दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई फागुन 21 गतिको चुनाव मार्फत दुईटै नजिक पुर्याएका छन्। त्यसको उभार चाहिँ यतिखेर छ। आजको दिनमा अहिलेको सरकारले यी बजेट मार्फत, हुन त समस्या धेरै छन् किनभने हिजोको जस्तो अवस्था आजको जस्तो अवस्था पनि विश्व एउटा मध्यपूर्व तनावमा छ, तैपनि जनताले सम्झिने खालको होइन जनताले चाहिँ अनुभूति गर्ने खालको बजेट आउन सक्ने सम्भावना कतिको छ, नागरिकहरूलाई विश्वासमा लिन सक्ने सम्भावना कतिको छ, यहाँले के देख्नु भएको छ?
9: एकदमै एकदमै राष्ट्रिय स्वतन्त्र पार्टी भनेको म हजुरलाई के स्मरण गर्न चाहन्छु भने सबै नेपालीहरूको उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो भनेर हामीले एकदम पटक पटक भन्दै आएछौँ होइन। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामीले चाहिँ सार्वजनिक निजी र सामुदायिक स्रोतको अधिकतम परिचालन गरेर उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि एकदम सक्षम नियामककारी निकाय बनाएर राष्ट्रिय आयकै अभिवृद्धि गर्ने र रोजगारी नै विस्तार गर्ने नै हाम्रो एकदम प्रमुख लक्ष्य रहेको छ। र आजको नेपालको सबैभन्दा समस्या हेर्नुहुन्छ भने हाम्रो बेरोजगारीको समस्या हो। म अलिकति हजुरलाई यहाँ कहाँनिर जोड्न चाहन्छु भने यो अर्थतन्त्रकै कुरा गर्दा चाहिँ हामी आज कहाँ छौँ भन्ने कुरा म अलिकति राख्न चाहन्छु। अर्थतन्त्रको हाम्रो आकार भनेको 66 खर्बको अहिलेको छ। उत्पादनमूलक अर्थ उद्योगहरूको त्यसमा कन्ट्रिब्युसन जम्मा 5.72% छ र आर्थिक वृद्धि दर जुन हामीले लक्ष्य लिएका थियौँ 6%को अब हामी 3.85% मात्र घुम्चिने जस्तो देखिन्छ र प्रति व्यक्ति आय चाहिँ $1,535 हाम्रो अहिले छ र बेरोजगारी कति छ भने 11.4% छ। त्यसमा पनि युवा बेरोजगारी ठ्याक्कै डबल 22.7% छ। भनेपछि हाम्रो अहिलेको सबैभन्दा ठुलो समस्या भनेको हाम्रो युवाहरू निराश छन्। युवाहरू बाध्यात्मक हिसाबले चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्य छन् होइन। त्यसै कारण चाहिँ अब सबैभन्दा हाम्रो इम्पोर्टेन्ट कुरा भनेको हामीले सम्बोधन गर्नुपर्ने भनेको त रोजगारी विस्तारै हो। त्यस कारण रोजगारी विस्तार गर्नका लागि हामीले धेरै चाहिँ क्षेत्रहरू भन्दा पनि 4-5 क्षेत्रलाई चाहिँ हामीले प्रमुख त्यहाँ काम गर्नुपर्छ भनेर सोचेका छौँ। एउटा चाहिँ आइटी क्षेत्र हो। कस्तो भने अब यो तलङ्गरहित उच्च प्रतिफल दिने अर्थतन्त्र विस्तार गर्ने भन्ने चाहिँ आइटी क्षेत्र सेवाको चाहिँ विस्तार गर्ने आइटी सेवा निर्यात पनि गर्ने होइन। जस्तै आइआइडिएसको 2022 रिपोर्टले के देखाउँछ भने हामीले 2022 $515 मिलियन आइटी सेवा निर्यात गरेछौँ होइन। म्यास आइडी 2025 के देखाउँछ भने हामीले $1 बिलियन हामीले आइटी सेवा निर्यात गरेछौँ। यसले के देखाउँछ भने आइटी क्षेत्र यस्तो क्षेत्र हो जसले चाहिँ हामीले सानो समयमा कम समयमा पनि धेरै उच्च प्रतिफल दिने र हाम्रो चाहिँ अर्थतन्त्रलाई नेक्स्ट लेभल अर्को लेभलमा पुर्याउन सक्ने एउटा क्षेत्रको रूपमा र यसमा चाहिँ धेरै युवाहरूलाई चाहिँ जोड्न सक्ने रोजगारीमा जोड्न सक्ने क्षेत्र भएको हुनाले आइटी क्षेत्र हाम्रो चाहिँ विस्तार एउटा प्रमुख चाहिँ एउटा क्षेत्र रहेको छ। त्यस्तै हामीले पूर्वाधार क्षेत्रमा पनि हामीले भयङ्कर धेरै नै ठुलो लगानी गर्ने भनेका छौँ होइन। क्षेत्रलाई विकास गर्ने भनेका छौँ। नेपालको समस्या के रहेछ अर्को भने हाम्रो लजिस्टिक कस्ट चाहिँ अरू मरिन कन्ट्रीभन्दा 28-30% छ। त्यसले गर्दा हाम्रा वस्तुहरू जुन विराटनगर भन्सारबाट विराटनगर आउँछ त्यसपछि अरू सहरहरूमा पुग्दा चाहिँ 2-3 times बढ्दो रहेछ त्यसको मूल्य। भनेपछि हाम्रो भान्सा महँगो भइरहेछ। हाम्रो लजिस्टिक कस्ट एकदम छ, कस्ट अफ लिभिङ हाम्रो हाई भइरहेछ। यसलाई नै मध्यनजर गरेर र सँगसँगै हाम्रा जुन स्वदेशी उत्पादन छन् तिनीहरू पनि प्रतिस्पर्धी छैनन् किनभने तिनको लागत खर्च बढिरहेछ। एउटा चाहिँ लजिस्टिक कस्टले गर्दा पनि हो। त्यस कारण व्यापक रूपमा हाम्रो इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने 30,000 किलोमिटरको रोडहरू निर्माण गर्ने त्यसमा पनि 30,000 मेगावाटको चाहिँ जल विद्युत आयोजनाहरू निर्माण गर्ने भनेपछि धेरै युवाहरूलाई चाहिँ निर्माण क्षेत्रमा हाइड्रो पावरको क्षेत्रमा पनि हामीले चाहिँ इन्भल्भ गराउने भन्ने छ। त्यस्तै पर्यटन क्षेत्रमा पनि त्यस्तै हामीले ठुलो लक्ष्यका साथ काम गर्ने भनेका छौँ। खनिज अर्को खनिज क्षेत्र छ। हामीले खनिजमा हामीले काम गर्नै सकेका छैनौँ। खनिज पनि हाम्रो चाहिँ भोलिका दिनमा धेरै ठुलो सम्भावना बोकेको एउटा क्षेत्र। त्यहाँ पनि युवाहरूलाई रोजगारी सिर्जना गर्ने भन्ने एउटा चाहिँ हाम्रो चाहिँ लक्ष्यका साथ हामी अगाडि बढेका छौँ।
8: अब यस्तो छ, जस्तो अब अहिलेको अवस्थामा देशले अर्थात् नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा कायम राखेका छन् किनभने पटक पटकका व्यवस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन सकेन, रोजगारीको अवसर सिर्जना हुन सकेन। यहाँले राखेका कतिपय दृष्टान्तहरू, अब हिजो हामी एक ढङ्गले चाहिँ अगाडि बढाएको थियो देश, हामीसँग स्रोत साधनहरूदेखि लिएर हामीसँग प्रविधिहरूदेखि लिएर त्यो किसिमको अभाव थियो। आज हामी जुन प्रविधिको युगमा आएका छौँ, जति कुराहरू यहाँले उल्लेख गर्नुभएको छ, यो ढङ्गले यो तरिकाले राष्ट्र अगाडि बढ्नका निम्ति होइन, जसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले डाक्टर सोनी मुवागले जुन अर्थमन्त्रीमा हुनुहुन्छ, उहाँले सबै नागरिकका भावना समेट्न सक्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अबको 5 वर्षसम्म देश बनाउन चाहन्छ है, देशलाई कायापलट गर्न चाहन्छ है, नागरिकका आवाजहरूलाई, नागरिकका हिजोका ती चाहनाहरूलाई पुरा गर्न सक्छ है भन्ने खालका आधारहरू चाहिँ के हुन् तपाईँहरूको?
9: होइन, मैले भनिहालेँ नि हजुरलाई, अहिले भनेको सबैभन्दा प्रमुख कुरा भनेको 2-3 कुरा। पहिला सुशासन कायम गर्ने, सर्भिस डेलिभरी दिएर नागरिकलाई चाहिँ एउटा चाहिँ सरकार हाम्रो लागि छ, अब धेरै सहज भयो, सरकार भएको अनुभूति दिलाउने। अर्को भनेको आर्थिक सुधार नै हो, रूपान्तरकारी आर्थिक परिवर्तन नै हो। त्यसका लागि हामीले जुन किसिमको, अघि हजुरले यहाँले भन्नुभयो, जुन किसिमको हामीले अर्थतन्त्रको रूपान्तरणको लागि जुन किसिमको लक्ष्य लिएको छौँ, त्यसका लागि जुन ट्रेडिसनल फाइनेन्सिङ मेकानिजम भनेपछि बजेटरी प्रणाली, ब्याङ्किङ प्रणालीबाट त्यो स्रोत हामीले जुटाउन सक्दैनौँ। त्यो स्रोत चाहिँ आन्तरिक कसरी जुटाउने र बाह्य पनि हामीले कसरी स्रोत जुटाउने त, त्यत्रो ठुलो स्रोत, त्यत्रा ठुल्ठुलो लक्ष्य हामीले ल्याएको छौँ। 5 वर्षमा 7 वर्षमा चाहिँ पर व्यक्ति आय $3,000 पुर्याउने, $100 बिलियन इकोनोमी बनाउने, होइन हामी आर्थिक वृद्धि दर 7% गर्ने भन्ने चाहिँ कसरी हामीले गर्छौँ त भनेर धेरै नागरिकले सोधिरहनु भएको छ। कसरी गर्छौँ भन्दाखेरि हामीले आन्तरिक स्रोत कहाँनिर छ भन्दाखेरि हाम्रो भित्र पनि आन्तरिक स्रोतहरू धेरै छ। जस्तै हामीसँग धेरै लगानी कोषहरू छ क्या, जस्तै यो प्रोभिडेन्ट फन्ड भयो, सिआइटी भयो, एसएसएफ भयो, नागरिक सुरक्षाका लगानी कोषहरू थुप्रै छन्। त्यहाँ चाहिँ थुप्रै अरबौँ खरबौँ रुपियाँ चाहिँ पार्क भएर एकदम कम इन्ट्रेस्ट रेटमा ब्याङ्कमा पार्क भएर बसिरहेछन्। त्यस्ता निष्क्रिय भएका त्यो लगानी योग्य पुँजीलाई चाहिँ हामीले एसपिबी बनाएर हामीले यस्तै किसिमको इन्फ्रास्ट्रक्चरमा हामीले चाहिँ लगाउँछौँ, होइन, हामीले धेरै लक्ष्य ल्याएछौँ भने। अघि अर्को भनेको हाम्रो प्रवास हो है, एउटा रेमिट फन्ड भनेर हामी रेमिट फन्ड बनाएर चाहिँ विदेशमा काम गरिरहेका नागरिकहरूको चाहिँ यो कमाएको पैसालाई चाहिँ हामीले एसपिबी बनाएर हामीले यसरी नै पूर्वाधारहरूमा हामीले लिएका विभिन्न चाहिँ क्षेत्रमा हामीले लगानी गर्छौँ। अर्को भनेको हामी डायस्पोरा बन्ड बनाएर प्रवासी नेपालीहरूको पुँजीलाई पनि सुरक्षित हिसाबले यहाँ चाहिँ लगानी गर्ने एउटा एसपिबी बनाएर, त्यसको लागि हामीले धेरै काम पनि गर्नु छ, होइन, त्यसको लागि चाहिँ अहिले हामीले चाहिँ गर्न नसकेको थियो।
8: के छ, सरकार र पार्टी बीचको तादम्यता मिलेको छ? लिमा अधिकारीजी, तपाईँ त पार्टीको कोषाध्यक्ष हो, सरकार र पार्टी एउटै लाइनमा रफ्तारमा अगाडि बढिरहेको छ?
9: एकदम एकदम एकदम एउटै रफ्तारमा छ। मैले भनिहालेँ नि, यो सरकार अघि सुरुमै मैले के एउटा हजुरलाई निवेदन गरेँ भने, यो सरकार पार्टी हामी सबै संसद हामी सबै चाहिँ कहाँनिर हामी चाहिँ जवाफदेह छौँ हुन्छौँ र छौँ भने हामीले नागरिकसँग गरेको करार र हाम्रो वाचा पत्र त्यो नै हाम्रो गाइडिङ प्रिन्सिपल हो। अब यति मात्र होइन, सरकार गठन भएको केही दिनमै र सरकारले यो आर्थिक एजेन्डामा चाहिँ कुनै एउटा पार्टीको हुनु हुँदैन, सब यो आर्थिक एजेन्डा चाहिँ राष्ट्रिय हुनुपर्छ, सबै पार्टीको समेटिनुपर्छ भनेर सबै पार्टीका आर्थिक एजेन्डाहरूलाई समेटेर हामीले एउटा राष्ट्रिय प्रतिबद्धता पत्र पनि दायर गरेका छौँ र त्यो प्रतिबद्धता पत्र नै हाम्रो एउटा यो सरकारको गाइडिङ एउटा चाहिँ लाइन हुन्छ, त्यसलाई नै फलो गरेर यो सरकार अगाडि बढ्छ। हजुर,
8: तर अब जाँदा जाँदै संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विपक्षीहरूले मोर्चाबन्दी गरेका छन्, होइन, नाराबाजी गरेका छन्, उहाँ संसदमा आउनु भएन, संसदलाई इग्नोर गर्नुभयो, लोकतान्त्रिक पद्धतिबाट बाहिर जानुभयो भन्ने छन् त, होइन, प्रधानमन्त्रीमाथि आरोप।
9: होइन, यो के अरे लोकतन्त्रमा अब विपक्षी प्रतिपक्षी दलका साथीहरूले आफ्नो हिसाबले कुरा उठाउनु उहाँहरूको कुरा हो, कुरा ठिकै होला पनि उहाँहरूको हिसाबले सोच्दाखेरि, तर कस्तो हुन्छ भने हाम्रो हामी चाहिँ लोकतन्त्र पनि विश्वास गर्छौँ र हामीले अघि मैले भनिहालेँ नि, एकदम यो नागरिकको यो सरकारसँग रूपान्तरकारी परिवर्तनको अपेक्षा नागरिकले गरेका छन्। त्यस कारण हामीले सरकारमा रहनेले सरकारको काम गर्नु पर्यो, 100 डेजसम्म हामीले 100 दिनसम्म चाहिँ हामीले हाम्रो प्रधानमन्त्रीलाई त्यति चाहिँ हामीले समय दिनुपर्छ
8: हनुमानप्रियसम्म चाहिँ विरोध गरिनहालौ भन्ने छ हैन
9: होइन उहाँले काम गर्न खोजिरहनु भएको छ काम गर्न दिउन हामी सांसदहरू छौँ उहाँले तोकेका मन्त्री उहाँले पत्रै काटेर मन्त्रीहरूलाई पठाउनु भएको छ सम्बन्धित मन्त्रीहरू त्यहाँ सदनमा उपस्थित भइरहनु भएको छ उठेका कुराहरूलाई जवाब दिइरहनु भएको छ भनेपछि उहाँलाई हामीले केही समय दिउँ उहाँ आउनुहुन्छ नागरिकलाई सम्बोधन गर्नुहुन्छ के अरे प्रतिनिधि सभाका सदस्यज्यूहरूलाई पनि सम्बोधन गर्नुहुन्छ र राम्रोसँग सबैको चित्त बुझ्दो हिसाबले उहाँले सम्बोधन गर्नुहुन्छ
8: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं सांसद लिमा अधिकारी आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: स्कुलका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो?

0: ठेक्कामा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
7: दमौली FM 94.2 समुदायको आवाज।
8: मेरो देश नेपाल।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
8: होइन, के को गन्थन हो सानी?
7: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
8: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
7: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
8: कहाँ छ बाराई सुनचाँदी पसल?
7: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
8: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
7: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-33-85।

घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463 72 824 98463 72 824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
4: दमोलिया FM 94.2 समुदायको आवाज।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला खै?
9: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
11: दमोलिया FM 94.2 समुदायको आवाज।
12: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भुइँ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ।
13: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो

न त भने सिङ्गापुर न तायो रेला भएको दुख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेप

विरोध गर्दा शहीद घाइते भएकयौ जना, बलिदानी खेर जाँदा दुख्दो रहेछ मन। भ्रष्टहरू जेलमा हाल्ने सम्म सरकार बनोस्, शहीदहरूको आत्माले नि

महँगो प्रदेश धेरै सांसद पाल्दा बढ्यो ऋण, न विकास न आमदानी खर्च मात्रै किन, देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ, जो सत्तामा पुगे पनि देश डुब्छ।

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज। तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो। पृथ्वी मदन बिपी महेन्द्र।

दलित धुरु जति धनी सफल शिक्षित भनी खुला जातको हेर्ने नजर उस्तै छ मन मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू

ए विश्व भन्दा बीसौँ वर्ष हामी पछि पर्यौँ, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौँ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने नबेकेर विदेश नीति बनाउन नि जान्ने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि पोसाउ त देश चलाउन हामी सक्छौँ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9858000700
3: 9846043044

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?

0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
6: फर्निचर उद्योग
5: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164 66 86
4: 98560 43 234।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98560 69 17 र 98560 68 67।
8: सूचना सूचना सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
9: दमौली FM 94.2 समुदायको आवाज।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर
11: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
4: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
4: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
4: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
4: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
4: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: ऐसुआना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज हानि होला खै?
7: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
8: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
7: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
9: दमोलिया FM 94.2 समुदायको आवाज।

0: हल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र दुर्बराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
0: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058800700,
5: 9846040304।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843072824, 9843072824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: दमौली FM 94.2, समुदायको आवाज।

0: यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो, अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्रणाली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोक दोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो।

स्वर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894404

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाक प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु अँध्यारो छोटो।

0: नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झेँ। सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
6: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9410-0061-9066-73-344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843-38290, 9111-51-760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: हजुर, जनता डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचारकर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा,
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा,
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीति संग्रह, प्रशान्त पौडेल, माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज।
0: बधाई छ है, अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनु होला।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौं, विभेदमुक्त समाज निर्माणमा जुटौं।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058007000,
5: 98460403044।
6: के भयो

0: पो हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67
5: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
6: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
6: हो दाई दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास 2 कालिका मार्ग दमौली तनहुँ
6: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64 44 98563 66 56
7: दमौलिया FM 94.2 समुदायको आवाज

0: 94.2 समुदाय को आवाज
1: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

Willingo festivity offer. Our pound host 1 वर्षको 200 Mbps international net TV साथमा dual band router Nokia Beacon 1.1 mesh router र net TV set box मात्र ₹1200 प्रति महिनामा. शर्तहरू लागू हुनेछन्. छिटो भनेकै Willingo.

0: साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
3: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2000

0: 34 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: आमा कति राम्रा केटीहरू हेर्दै
1: खै कहाँ छन् केटीहरू
0: ऊ ती छेउमै छन् त ड्रेस लगाएर कति राम्रो राम्रो नानीहरू छन् हेर त
1: ओहो आज पनि ढक्कै पुनि गरेर गीत गाउनु पर्छ कि जस्तै लैरहेछ
0: अँ यार गीत गाउनु पर्छ सालाजु गीत गाए है पक्कै तँले हिजो भन्थे नि त गीत गाए आज है
1: अवश्य पनि आज पनि यिनीहरूलाई लठ्याउनै पर्छ गीत गाएर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9560443234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9814-5518 र 9065-15-332।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

Radio NRN 99.1. समय को ख्याल राखौं। 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री शाहद्वारा मन्त्री परिषद बैठक आह्वान, विकासमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा सभामुख अरियालको जोड, नियुक्तिहरू समयमा नहुँदा संवैधानिक परिषदमा सकस, 23 पदपूर्ति अन्यलमा। अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बारको आपत्ति, पूर्व प्रधानमन्त्री देउवाको पक्राउपुजी विरूद्धको रिटमा पेशी तोकियो, बुटोल पाल्पा सुरुङ मार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी। सुदन गुरूङसँग बयान लिँदै छानबिन समिति, निर्दोष ठहरिए पुनः गृहमन्त्री बन्न सक्ने, संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा एमाले, पार्टी एकता कायम राख्न डाक्टर शेखर कोइरालाले राखे 5 प्रस्ताव। पाकिस्तानी सैनिकहरू चढेको रेलमा आत्मघाती बम आक्रमण, कम्तीमा 24 जनाको मृत्यु, चीनको नयाँ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण। र साफ महिला च्याम्पियनशीप आजदेखि, उद्घाटन खेलमा नेपाल र भूटान प्रतिस्पर्धामा, 18 सहित भीमनारायण गोल्ड कपमा आज उदयपुर र झापा भिड्दै

0: ओ शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट मन्त्री परिषद बैठक आज बस्ने भएको छ प्रधानमन्त्रीकी प्रेस विज्ञ दिपा दाहालले दिउँसो 3:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मन्त्री परिषदको बैठक तय भएको जानकारी दिनुभयो बैठकमा हुने छलफलको एजेण्डा बारे भने जानकारी गराइएको छैन सभामुख डोलप्रसाद अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ आज नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले सड़क खानेपानी जस्ता आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको उल्लेख गर्नु भएको हो उहाँले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी ढंगले काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता को पूर्तिबारे बहस गर्नुपर्ने अवस्था नआउने बताउनुभयो सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेश सहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास सुशासन र सेवा प्रभावलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभएको छ संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बनेको छ प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद बैठकले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ नियुक्ति नहुँदा कतिपय निकाय कार्यवाहकका भरमा काम गर्नुपर्ने अवस्थामा छन् अध्यक्ष र सदस्यहरू पूर्ण नहुँदा आयोगका काम पनि प्रभावित बन्न सकिरहेका छैनन् गत वैशाख 22 सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 परिषदका अध्यक्ष प्रधानमन्त्री सहित 4 सदस्य उपस्थित भए गणपूर्वक संख्या पुगेको मानिने र निर्णय प्रक्रियामा 3 बहुमतले गर्न सकिने व्यवस्था गरेको छ यसले गर्दा बालेन्द्र शाह नेतृत्वको सरकारलाई बैठक बोलाउन र निर्णय गर्न कानूनी रूपमा सहज छ तर प्रधान न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रतिपक्ष रुष्ट भएकाले आगामी बैठकहरू सहज रूपमा सञ्चालन होलान् वा नहोलान् भन्ने आशंका राजनीतिक वृत्तमा उब्जिएको छ नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको हो गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली बिउताएमा त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उहाँले चेतावनी दिनुभयो त्यस्तै उहाँले सर्वोच्च अदालतमा लागू गरिएको

0: एप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रूमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डाक्टर शेखर कोइरालाले 5 प्रस्ताव राख्नु भएको छ। आफूलाई भेट्न आउनुभएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल लगायतसँग डाक्टर कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै 5 प्रस्ताव राखेको कांग्रेस सचिवालयले जानकारी दिएको हो। डाक्टर कोइरालाले आइतबार भएको कुराकानीमा पनि आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारी समक्ष राखेको बताउनु भएको थियो। कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने 5 प्रस्तावमा 15 महाधिवेशनको लागि क्रियाशील सदस्यता आदवादिकलाई अनिवार्य नगर्ने, 14 महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा 15 महाधिवेशन गर्ने, 14 महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्य सम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने लगायतका प्रस्ताव रहेका छन्। नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। एमाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन समितिलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तह केन्द्रित र जनसंगठनको इन्चार्जको जिम्मेवारी दिएको छ। एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिम रूप दिए सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दै पार्टीमा एकता कायम राख्न आग्रह गर्नुभएको थियो। पार्टीको केन्द्रीय कमिटिको बैठक आउँदो असार दोस्रो साता बस्ने तय भएको छ। एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रतिनिधि सभा नियमावलीको प्रावधानको विपक्षमा उभिएको छ। एमाले नेता गुरूप्रसाद बरालले यो गलत चीजलाई पास हुन नदिने भन्दै विरोध गर्नुभएको छ। नयाँ नियमावलीको नियम 140 उपनियम 11 दुवै सदनको दुई तिहाई मतले संविधान संशोधन विधेयक पारित गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी अर्जुनाडा देउवालाई पक्राउ नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पेशी तोकिएको छ। यो पेशी न्यायाधीश तयमहेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजालसमा परेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि देउवा दम्पति अदालत पुगेका थिए। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो। बागमती प्रदेशसभाको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदैछ। बैठक दिउँसो 1 बजे शुरू हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 उपदफा 1 प्रदेशसभाको वर्षीय अधिवेशन आह्वान गर्नुभएको थियो। वर्षीय अधिवेशन आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उदन गुरूङमाथि छानबिन गर्न बनेको समितिले गुरूङको बयान लिने भएको छ। मन्त्री परिषदको 28 बैशाखको बैठकले

0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपानी सदस्य रहने गरी गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिले आधा जति काम सकिसकेको छ। समितिका अनुसार अब गुरूङमाथि बयान लिने काम अघि बढ़ाइनेछ। अहिलेसम्म समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण समेत केलाएर अध्ययन गरेको छ। छानबिन आधा जति सकिएकाले अब गुरूङको बयान लिने तयारी समितिले गरेको हो। समितिका अध्यक्ष भण्डारीका अनुसार गुरूङ मन्त्री भएका बेला उठेका विषयमा छानबिन गर्ने कार्यक्षेत्र तोकिएकाले अहिले त्यही अनुसार काम भइरहेको जनाइएको छ। समितिले तोकिएकै समयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। अहिले एक हप्ताको समय बितिसकेको र अबको बाँकी समयमै प्रतिवेदन बुझाउने गरी काम गरिएको समितिले बताएको छ। गुरूङ मन्त्री हुँदा उठेका विषयमा साथी राय सुझाव सहितको प्रतिवेदन समितिले पेश गर्नुपर्नेछ। यसअघि पनि प्रधानमन्त्री बालेनकै रोजाइमा गुरूङ गृहमन्त्री बनेकाले छानबिन समितिबाट सफाई पाएको अवस्थामा बालेनले पुनः गुरूङलाई नै गृहमन्त्री बनाउने सम्भावना कायमै रहेको बताइएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तय गरिएको उक्त आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा निर्माण भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। पाकिस्तानमा सैनिकहरू चढेको एउटा रेललाई निशाना बनाएर गरिएको बम विस्फोटमा परि कम्तीमा 24 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आइतबार बिहान भएको उक्त घटनामा अरू 70 जना घाइते भएका छन्। बलुचिस्तान क्षेत्रको राजधानी क्वेटामा अवस्थित चमन फाटक स्टेशन हुँदै अगाडि बढ्ने क्रममा रेल विस्फोटन भएको बताइएको छ। रेल सेवाका अधिकारीहरूले बीबीसी उर्दूलाई बताए अनुसार विस्फोटनपछि रेलका 3 वटा डिब्बा र इन्जिन पटरीबाट बाहिर पुगेका थिए भने 2 वटा डिब्बा पल्टिएका थिए। रेलमा ईदमा घर फर्किन लागेका सैनिकहरू र तिनका परिवारजन रहेका थिए। त्यस्तै चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिँदै आइतबार राति सेन्झौ 23 अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ। यस मिशन मार्फत 3 जना अन्तरिक्ष यात्रीलाई चीनको तियाङझोङ स्पेस स्टेशनमा पठाइएको छ। यस मिशनको विशेषता यसमा सहभागी 1 जना अन्तरिक्ष यात्री पूरा 1 वर्षसम्म अन्तरिक्षमा रहनेछन्। लङ मार्च 2F रकेट मार्फत उक्त अन्तरिक्ष यानले उत्तर पश्चिम चीनको जियु क्यान स्याटेलाइट लन्च सेन्टरबाट बेजिङ समयअनुसार राति 11:08 बजे उडान भरेको थियो। अब खेल खबर। दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ महिला च्याम्पियनशीप 2026 आजदेखि भारतको गोवामा शुरू हुँदैछ। गोवाको मडगाउँ स्थित पण्डित जवाहरलाल लाल नेहरू रंगशालामा आज दिउँसो 4:45 हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भूटानको सामना गर्दैछ। त्यस्तै धनकुटामा आइतबारदेखि शुरू भएको 18 संस्करण सहित भीमनारायण स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा गाईघाट फुटबल क्लब उदयपुर र बिर्तामोट युनाइटेड क्लब छापा आमन्ने सामन्ने हुने भएका छन्। आज हुने दोस्रो खेलमा दुई टीम बीच प्रतिस्पर्धा हुने भएको हो। धनकुटा नगरपालिका 6 स्थित तल्लो टुरी खेलमा सहित भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले प्रतियोगिता आयोजना गरेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाहद्वारा मन्त्री परिषद बैठक आह्वान। विकासमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नियुक्तिहरू समयमा नहुँदा संवैधानिक परिषदमा सकस। 23 पदपूर्ति अन्यलमा। अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बारको आपत्ति। पूर्व प्रधानमन्त्री देउवाको पक्राउ पुर्जी विरूद्धको रिटमा पेशी तोकियो। बुटवल पाल्पा सुरुङ मार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी। सुदन गुरूङसँग बयान लिँदै छानबिन समिति। निर्दोष ठहरिए पुनः गृहमन्त्री बन्न सक्ने। संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा एमाले। पार्टी एकता कायम राख्न डाक्टर शेखर कोइरालाले राखे 5 प्रस्ताव। पाकिस्तानी सैनिकहरू चढेको रेलमा आत्मघाती बम आक्रमण। कम्तीमा 24 जनाको मृत्यु। चीनको नयाँ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण। र साफ महिला च्याम्पियनशीप आजदेखि। उद्घाटन खेलमा नेपाल र भूटान प्रतिस्पर्धामा। 18 सहित भीमनारायण गोल्ड कपमा आज उदयपुर र छापा भिड्दै। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: TFM 94.2 समुदाय को आवाज
1: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 98413 38290 98171 51760

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

यामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुन्दे

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 9856363, 9856360917 र 9856608।
7: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9774042434।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280080, 9815104549।
4: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 9865367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 65।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058-00700,
4: 98460-40-304।

0: FM 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।

0: सम्पन्न तथा शान्त वातावरण को आफ्नै भवन,
1: उचित छात्रवृत्ति को व्यवस्था,
2: सभा कक्ष र रिडिङ रूम सहित को पुस्तकालय को व्यवस्था,
1: स्वस्थ चमेना गृह को व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843728024, 9843728024। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।

0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9556343।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था बाटे कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363363, 9856607 र 9856608।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 9828280080, 9815104539।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
4: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826-60-09-91, 9774-04-34-34।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: सल्लाह र सुझावका लागि सागर थापा, मोबाइल नम्बर 9847-9529-40।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0665650025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0965653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज हानी होला? खै
5: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909194, 97074, 042.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856360917 र 9856608।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। मन्त्री परिषदको बैठक बस्दै यस वर्ष गणतन्त्र दिवसमा प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने, संसद सञ्चालन लगायतका विविध विषयमा उपराष्ट्रपति र सभामुख बीच छलफल। ईयूका 22 राजदूत सहितको टोली काठमाडौँमा भोलि प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता। संक्रमणकालीन न्यायलाई टुंग्याउने सरकारको तयारी। शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने प्रक्रिया शुरू। भूमि मन्त्रालयको बेरुजु 13.24 अर्ब नीतिगत अस्पष्टताले फर्छ्योटमा सकस। कोशी प्रदेशमा विपद राहत कार्यविधि जारी। पीड़ितलाई राहत र आकस्मिक कोषको स्थापना। कोरिया जान नपाएका युवा आन्दोलित। रोस्टरको म्याद 2 वर्ष थप्न माग। कंगोमा इबोलाको खतरा बढ्दो। संक्रमितको संख्या 900 नाघ्यो। भारतमा कक्रोच जनता पार्टी विरूद्ध याचिका, तत्काल सुनवाई गर्न सर्वोच्च अदालतको इन्कार। र साफ महिला च्याम्पियनशीप आज शुरू हुँदै नेपाल र भूटान बीच उद्घाटन खेल। काभा भलिबलमा श्रीलंकाको पहिलो जित, बंगलादेश पराजित।

0: दिवसको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मन्त्री परिषद सम्बन्धी खबरबाट। मन्त्री परिषदको बैठक आज बस्दैछ। अहिले दिउँसो 3:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। बैठकका औपचारिक एजेण्डाहरू भने सार्वजनिक गरिएको छैन। यस वर्ष गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहको साटो राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएको छ। आगामी जेठ 15 गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च रूढीखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न भन्दै प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गरेको छ। संविधानको धारा 66 उपधारा 2 बमोजिम मन्त्री परिषदको सिफारिशमा यो व्यवस्था मिलाइएको हो। परम्परागत रूपमा गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएकामा यसपटक सरकारले उक्त परम्परा तोडेको छ। यद्यपि प्रधानमन्त्री शाहकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले पनि प्रधानमन्त्री कार्यालयबाट सम्बोधनका लागि सिफारिस सहितको पत्र प्राप्त भएको पुष्टि गरेको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादव र सभामुख डोल प्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। सभामुख अर्याल लैनचौर स्थित उपराष्ट्रपति निवासमा पुगेर भेट गर्नुभएको हो। भेटका क्रममा उहाँहरूबीच समसामयिक राजनैतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदलाई कसरी अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। युरोपियन युनियन ईयूका 22 आवासीय तथा गैर आवासीय राजदूत र नियोग उपप्रमुख सहितको उच्चस्तरीय टोली 2 दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेको छ। व्यापार, लगानी, जलवायु परिवर्तन र समावेशी विकासका नयाँ अवसरहरूबारे सहकार्य गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो। नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको यो प्रतिनिधिमण्डलले आज नै परराष्ट्र, पर्यटन र शिक्षा मन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ। भ्रमणको मुख्य उद्देश्य नेपालको नयाँ सरकारलाई बधाई दिनु, द्विपक्षीय सम्बन्ध सुदृढ गर्नु र विकासका प्राथमिकताहरूमा सहयोगको प्रतिबद्धता दोहोर्याउनु रहेको ईयू नियोगले जनाएको छ। प्रतिनिधि मण्डलले भोलि बिहान 10:30 बजे प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै टोलीले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाज र युवा नेताहरूसँग पनि छलफल गर्नेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्यायका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सबै दलसँग समन्वय गरी प्रक्रिया अघि बढ़ाउने जानकारी दिनुभएको छ। 2063 विस्तृत शान्ति सम्झौता भए यता 2 दशकमा धेरै सरकार फेरिए पनि द्वन्दकालीन मुद्दाहरू अझै टुंगिन सकेका छैनन्। लडाकु समायोजन र संविधान निर्माणका काम सम्पन्न भए पनि मानव अधिकार उल्लंघनका घटनाको छानबिन तथा पीड़ितलाई न्याय दिने विषय अझै अन्यलमा छ। मन्त्री गौतमले हालसम्म भएका कामहरूको अभिलेखीकरणको कार्य भइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचा पत्र अनुसार नै संक्रमणकालीन न्यायका बाँकी कामलाई पूर्णता दिन सरकारले तत्काल कदम चालेको स्पष्ट पार्नु भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु रकम 13.24 करोड़ 70 लाख रूपियाँ पुगेको छ। आज सार्वजनिक लेखा समितिको बैठकमा सचिव मदन भुजेलले चालू आर्थिक वर्षमा कुल बेरुजुको 2.73% मात्रै फर्स्योट भएको जानकारी दिनुभएको छ। मन्त्रालयको 99% बेरुजु भूमि व्यवस्थापन विभाग र अन्तर्गतका मालपोत कार्यालयहरूसँग सम्बन्धित छ। काठमाडौँ उपत्यकाका चावाहिल, दिल्ली बजार, कलंकी, ललितपुर र भक्तपुर सहित देशका प्रमुख मालपोत कार्यालयहरूमा बेरोजो उच्च देखिएको छ। यो बेरोजो खर्चसँग भन्दा पनि राजस्व असुली, आयकर, पुँजीगत लाभकर र सार्वजनिक जग्गा अतिक्रमणसँग बढ़ी सम्बन्धित छ। विशेष गरी धोबीखोला करिडोर क्षेत्रको अतिक्रमणसँग सम्बन्धित मात्रै झण्डै 2 अर्ब रूपियाँ बेरोजो रहेको छ। आयकर र मोही बाँडफाँडका विषयमा रहेका कानूनी र व्यावहारिक अस्पष्टताका कारण बेरोजो फर्स्योट गर्न कठिनाई भइरहेको सचिव भुजेलले बताउनुभयो।

0: हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई विरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जेठ 4 गते पक्राउ परेका प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन र राज्य विरूद्धको कसुरमा अभियोग दायर गर्न प्रहरीले राय दिएको छ। प्रसाईले विभिन्न युट्युब च्यानल र सार्वजनिक कार्यक्रम मार्फत दिएका आपत्तिजनक अभिव्यक्तिलाई अनुसन्धानको आधार बनाइएको छ। यद्यपि सर्वोच्च अदालतले प्रसाईलाई आज सोमबारभित्र हिरासत मुक्त गर्न आदेश दिइसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: जित्ने मौका नागरिकता भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: डान्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कोशी प्रदेश सरकारले विपदका घटनामा परेका नागरिकको उद्धार तथा राहतका लागि नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। हालैको मुसलधारे वर्षाका कारण पाँचथर, ताप्लेजुङ र सङ्खुवा सभामा जलविद्युत आयोजना, निर्माणाधीन पुल र सड़क संरचनामा ठूलो क्षति पुगेको छ। प्रदेश सरकारले विपदप्रति कार्यलाई प्रभावकारी बनाउन नीति तथा कार्यक्रममै आकस्मिक कोषको व्यवस्था गरेको छ। नयाँ कार्यविधि अनुसार विपदमा परि मृत्यु हुने व्यक्तिका परिवारलाई प्रदेश सरकारले नेपाल सरकारले दिने राहत बाहेक थप 1,00,000 रूपियाँ उपलब्ध गराउनेछ। साथै घरबार विहीन भएका परिवारलाई परिवार संख्याका आधारमा 20,000-25,000 रूपियाँ नगद सहायता र सहुलियत दरमा काठ उपलब्ध गराउने व्यवस्था गरिएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर लगानीमा निर्माण हुन लागेको यो अर्ध जलाशययुक्त आयोजनामा 70% ऋण र 30% स्वपुँजी रहने आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। आयोजनाका लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहणको प्रक्रिया समेत अगाडि बढ़ाइएको आयोजनाले जनाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा तथा सी परीक्षा उत्तीर्ण गरेर पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएका युवाहरू आन्दोलित भएका छन्। भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा नाम रहेका युवाहरूले आज काठमाडौँको माइती घरमा भेला भई प्रदर्शन गरेका हुन्। रोस्टरमा नाम रहे पनि लामो समयसम्म रोजगारदाताको छनौटमा नपरेको भन्दै उनीहरूले आफूहरूको म्याद 2 वर्ष थप गर्नुपर्ने माग राखेका छन्। साथै आफूहरूको फाइल पुनः रोजगारदातासम्म पुर्याउने व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्। रोस्टरमा रहेको 2 वर्षसम्म छनौटमा नपरे नाम हट्ने प्रावधान रहेकाले आफूहरूको भविष्य अन्यलमा परेको आन्दोलित युवाहरूको गुनासो छ। काठमाडौँ महानगरपालिकाले टुडीखेललाई व्यवस्थित घाँसे मैदानको रूपमा विकास गर्ने कार्य शुरू गरेको छ। महानगरको सार्वजनिक निर्माण विभागले अघि बढ़ाएको यस परियोजनाको लागत 2,42,00,000 रूपियाँ भन्दा बढ़ी रहेको छ। टुडीखेलको सौन्दर्यीकरण र खुल्ला स्थानलाई थप आकर्षक बनाउन घाँसे मैदान निर्माणको काम थालिएको महानगरले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले

ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। कंगोको पूर्वी भागमा इबोला संक्रमणको इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा स्वास्थ्य अवस्था गम्भीर बनेको छ। कंगोको संचार मन्त्रालयका अनुसार हालसम्म इबोलाका 904 शंकास्पद केसहरू दर्ता भएका छन् भने 119 जनाको मृत्यु भएको छ। सबैभन्दा बढ़ी प्रभावित इटोरी प्रान्तमा देखिएको यो प्रकोप बुन्डी बुग्यो नामक खतरनाक स्ट्रेनका कारण भएको हो। यस स्ट्रेन विरूद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध नभएकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत चिन्ता व्यक्त गरे। यता भारतको सर्वोच्च अदालतले कक्रोच जनता पार्टीका सदस्यहरूको गतिविधिमाथि सीबीआई जाँचको माग गर्दै दायर गरिएको याचिकामा तत्काल सुनवाई गर्न अस्वीकार गरेको विदेशको अर्को खबर छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई कक्रोच भनी गरेको टिप्पणीपछि गठन भएको कक्रोच जनता पार्टी विरूद्ध दायर रिटमा पार्टीसँग सम्बन्धित व्यक्तिहरूको सीबीआई जाँच गर्न र नक्कली वकिल तथा कानून डिग्रीको अनुसन्धान गर्न माग गरिएको छ। आज प्रधान न्यायाधीश सहितको इजलासले यस विषयलाई धेरै भावनात्मक रूपमा नलिन आग्रह गर्दै हाल कुनै गम्भीर आपतकाल नरहेको जनाएको छ। मे 16 गठन भएको यो सामाजिक सञ्जाल आन्दोलन अहिले चर्चामा छ। अब खेलकुद। भारतको गोवामा आजबाट शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपालले भूटानको सामना गर्दैछ। अन्जुला तुम्बा पशुबाको कप्तानीमा रहेको नेपाली टोलीले साँझ 5:45 उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी साम्बा बिना मैदान उत्रिन लागेको नेपाल समूह एमा छ, जहाँ श्रीलंका पनि रहेको छ। नेपालले आफ्नो दोस्रो खेल आगामी मे 31 श्रीलंकासँग खेल्नेछ। प्रतियोगितामा दक्षिण एसियाका 6 टोलीको सहभागिता रहेको छ। यसैगरी काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनशीपमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ। आज त्रिपुरेश्वर स्थित राखेप कवर्ड हलमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। यस जितसँगै श्रीलंका समूह बीको दोस्रो स्थानमा उक्लिएको छ भने बंगलादेश जित विहीन बनेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषदको बैठक बस्दै यस वर्ष गणतन्त्र दिवसमा प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने। संसद सञ्चालन लगायतका विभेद विषयमा उपराष्ट्रपति र सभामुखबीच छलफल। ईयूका 22 राजदूत सहितको टोली काठमाडौँमा भोलि प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता। संक्रमणकालीन न्यायलाई टुंग्याउने सरकारको तयारी। शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने प्रक्रिया शुरू। भूमि मन्त्रालयको बेरुजु 13.24 करोड़ नीतिगत अस्पष्टताले फर्स्योटमा सकस। कोशी प्रदेशमा विपद राहत कार्यविधि जारी। पीड़ितलाई राहत र आकस्मिक कोषको व्यवस्था। कोरिया जान नपाएका युवा आन्दोलित। रोस्टरको म्याद 2 वर्ष थप्न माग। कंगोमा इबोलाको खतरा बढ़दो। संक्रमितको संख्या 900 नाग्यो। भारतमा कक्रोच जनता पार्टी विरूद्ध याचिका, तत्काल सुनवाई गर्न सर्वोच्च अदालतको इन्कार। र साफ महिला च्याम्पियनशीप आज शुरू हुँदै नेपाल र भूटान बीच उद्घाटन खेल। काभा भलिबलमा श्रीलंकाको पहिलो जित, बंगलादेश पराजित। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: BFM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो के खाजा खानी होला खै
2: जान्न त

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827013042।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक लालच प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला विराटनगर महानगरपालिका 4 स्थित होटल मनास्लो इनमा जेठ 10 गते आयोजित समारोह बीच लागु औषध विरुद्धको महाअभियान 2083 कार्यक्रम शुभारम्भ भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा लागु औषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागु औषध विरुद्धको सचेतनामूलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी सशस्त्र प्रहरी बल विभिन्न सरकारी कार्यालय विभिन्न संघ संस्था संचार कर्मी स्काउट विद्यार्थी युवा वर्ग सहितको प्रभात फेरी र्याली जलजला चोक गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागु औषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सुरक्षा निकाय स्थानीय तह अभिभावक तथा युवाहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागु औषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैलाई युवा पुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली प्रतिनिधि सभाका सांसद सन्तोष राजवंशी विराटनगर महानगर नगरपालिकाका प्रमुख नागेश कोइराला नेपाल सरकार गृह मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव एवं लागु औषध नियन्त्रक सुमन घिमिरे मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीला बल्ब घिमिरे एबीसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागु औषध विरुद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्जवल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरु गरेको यस महाअभियान लागु औषध विरुद्ध सक्रिय हुँदै देशव्यापी रूपमा अघि बढ्न सफल हुने बताउनुभयो। समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागु औषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागु औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार विद्यालय स्थानीय तह संचार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले महाअभियानको औचित्य उद्देश्य तथा मोरङ जिल्लामा लागु औषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौती बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागु औषध दुर्व्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो।
2: जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधान

0: घिमिरेले जेठ 11 गते नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो। जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो। उक्त कार्यक्रममा जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित शिव शम्भु भगवान शिव प्रति समर्पित भजनको विमोचन गर्नुभयो। सो अवसरमा जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिनुभयो। सो क्रममा उहाँले सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई आत्मसात गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीवधनको सुरक्षा दिने कार्यमा अझ पूर्ण सफलताको कामना समेत गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमको नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमबाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नव ऊर्जा सञ्चालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताउनुभयो। यस कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोसाकमा सुसज्जित कर्मचारीहरूलाई सही मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालनाका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधन समेत भएको उल्लेख गर्दै पेशागत त्रुटि र मानसिक दबावका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताउनुभयो। नेपाल प्रहरीको आदर्श वाक्य सत्य सेवा सुरक्षणमको दिव्य एवं मूल मार्गलाई आत्मसात गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उहाँले बताउनुभयो। साथै प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरु शंकराचार्य श्री श्री विधु शेखर भारती शान निधानमबाट विमोचित भजनले उहाँको आशीर्वाद सँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवं भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
1: अपराध समाचार।
2: नियन्त्रित लागु औषध डाइजेपाम 647 एम्पुल, फेनारागन 647 एम्पुल, नोरफिन 647 एम्पुल र नगद 20,050 रुपैयाँ सहित काठमाडौँ किर्तिपुर नगरपालिका एक बस्ने 38 वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई उनकै घरबाट जेठ 6 गते प्रहरीले पक्राउ गरेको छ।
0: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पिस्तोल 1 थान, पिस्तोल 1 थान, रिभल्भर 1 थान, कटुवा पिस्तोल 2 थान, भरुवा बन्दुक 21 थान, बन्दुक 1 थान र एयरगन 2 थान गरी जम्मा 29 थान हात हतियार बरामद भएको छ। साथै उनीहरूबाट चाइनिज पिस्तोलको गोली 1 राउन्ड, एसएलआरको गोली 263 राउन्ड, विभिन्न बन्दुकमा लाग्ने गोली 70 राउन्ड समेत बरामद भएको छ। यसै गरी सोही अवधि देशभरबाट 1056 जना लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। सो अवधिमा अवैध लागु औषध गाँजा 1820 किलो, 318 ग्राम, 340 मिलिग्राम, चौरस 19 किलो, 138 ग्राम, 964 मिलिग्राम, हेरोइन 4 किलो, 23 ग्राम, 528 मिलिग्राम, अफिम 7 किलो, 974 ग्राम, 380 मिलिग्राम, कोकिन 33 ग्राम, 620 मिलिग्राम, पोलेन 11 किलो, 419 ग्राम, नियन्त्रित लागु औषध डाइजेप 2,895 एम्पुल, फेनारागन 2,845 एम्पुल, पुब्रेनोर्फिन 2,929 एम्पुल, ट्रामाडोल 2,03,338 ट्याब्लेट, नाइट्राभेट 2,541 ट्याब्लेट, स्पास्म 21,379 ट्याब्लेट प्रहरीले बरामद गरेको छ। त्यसै गरी सोही अवधिमा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रुपियाँ जरिवाना असुल उपर गरिएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक लालच।

0: दाई, ए दाई, दाई।
1: हजुर।
0: निदाएर पो बस्नु भएको छ त दाई त?
1: ननिदाएर के गर्नु त भाइ, व्यापार छैन।
0: अनि मैले अस्ति मगाएको जुत्ता आ त दाई, खोइ हेर्नुहोस् त।
1: छैन नि भाइ, नयाँ सामान हाल्नलाई व्यापार भएकै छैन।
0: यो व्यापारमा नभुल्नु क्या दाई, यसरी कहिले पैसा कमाइन्छ हौ?
1: अनि के गर्नु त भाइ?
0: मान्नुहुन्छ भने नि दाई, म सिकाउँछु पैसा कमाउने उपाय। तपाईँले 10,000 लगानी गर्नुभयो भने 20,000 कमाइ गर्न सक्नुहुन्छ।
1: ए भन न, के उपाय हो त्यस्तो? 10,000 लगानी गरेर 20,000 कमाइन्छ भने त मानिहाल्छु नि।
0: सुन्नु न दाई, मसँग सक्कली जस्तै देखिने नक्कली पैसा छ है, त्यो पैसा मसँग किन्नुहोस् अनि दोब्बर कमाउनुहोस्।
1: के भन्छौ तिमी पनि? अनि नक्कली पैसा पनि कहीँ चल्छ त भने?
0: मजाले चल्छ दाई, ब्याङ्कमा पनि साट दिन्छ। अनि मैले त्यसै गरेर कति कमाइसके, तपाईँ आफ्नै दाई जस्तो लागेर पो भनेको त। अरूलाई त यस्तो कुरा म पनि कहाँ भन्छु त दाई।
1: होइन, साँच्चै हो र भने भाइ, अनि मैले कसरी विश्वास गर्ने त यो पैसा ब्याङ्कमा पनि साटिन्छ भनेर? ल भन त।
0: तपाईँलाई विश्वास लाग्दैन भने नि पहिला म तपाईँलाई 1,000 चारवटा नक्कली नोट दिन्छु, त्यसको बदलामा तपाईँले मलाई चाहिँ 2,000 दिए पुग्छ। अनि त्यो नोट बजारमा अथवा ब्याङ्कमा जहाँ गएर साट्नुहोस् है, नसाटिएपछि म जिम्मा लिन्छु।
1: ल देऊ नि त भाइ चारवटा नोट मलाई, खै म पनि एकपटक विचार गरौँ साटिन्छ कि साटिन्न।
0: तपाईँ ढुक्क आउनुहोस् के दाई, मजाले साटिन्छ। ए लिनुहोस् चारवटा, 1, 2, 3, 4, अनि 2,000 चाहिँ दिइहाल्नुहोस् त।
1: ल भाइ, पहिला म यो पैसा ब्याङ्कमा साटेर हेर्छु, अनि बाँकी कुरा गरौँ है त।
0: हुन्छ दाई, हुन्छ, मजाले जानुहोस् ढुक्क भएर।

0: दाई काम भयो नि होइन?
1: भयो भाइ भयो, बैङ्कले त केही नभनी खुर्कै साटिदियो त, म त छक्क परे भाइ।
0: मैले मजाले साटिदिन्छ दाई भनेर भने त अनि दाई।
1: हो रहेछ, होइन हौ, यस्तो नोट कसरी बनायो भाइ? बैङ्कले समेत चाल नपाउँदो रहेछ त।
0: यस्तो गोप्य कुरा कहाँ भन्छु त म दाईलाई, बरु तपाईँलाई कति चाहिन्छ त्यो भन्नुहोस्, म ल्याइदिन्छु। फेरि यो कुरा कसैलाई नभन्नु नि फेरि।
1: धरु धर्म कसैलाई भन्दिनँ भाइ, मेरो विश्वास गर न, बरु 20 नोट अरू देऊ न, म 10,000 दिउँला हुन्न।
0: ल हेर बुढा हुसिएका, किन नहुनु भइहाल्छ नि।
1: अनि 10-15,000 सटर भाडा तिरेर लाखौं लगानी गरेर दिनभर 5,000 व्यापार गर्न सकिन्न, यहाँ 10,000 लगानी गरेर एकैछिन 20,000 कमाइन रहेछ, अनि हौसी नपरेन?
0: हो त, ल लिनुहोस् 20,000 यी, अनि मलाई 10,000 अहिले नै दिनुहोस् त, मैले पनि अरूलाई दिने हो क्या यो पैसा, कहाँ मैले राख्ने हो त दाइ।
1: बाँकी राख्ने त कुरै भएन नि भाइ, बरु यस्तो पैसा कति छ भाइसँग?
0: खै दाइ, मैले पनि साथीलाई सोध्नु पर्छ।
1: अब यसो गरौँ त भाइ, यो दिनकै के साटेर बस्नु होइन, मसँग 5,00,000 जति पैसा छ, म त्यो दिन्छु, मलाई 10,00,000 देऊ नि त, हुन्न भाइ?
0: पहिला म साथीलाई सोध्छु होइन दाइ, अनि रहेछ भने त्यसै गरौँला, तपाईँलाई पनि ब्याङ्क गइरहनु परेन, एकैचोटि साटे पुग्यो होइन दाइ।
1: ल ठिक भन्यौ तिमीले, त्यसै गरौँ।
0: हुन्छ दाइ, म साथीसँग सल्लाह गरेर तपाईँलाई फोन गर्छु है।
1: ए हुन्छ भाइ, हुन्छ।

0: भाइ भन त
1: ल दाइ काम बन्ने भयो होइन 5 लाख लिएर गोदावरीमा आउनु पर्ने भयो तपाईँ
0: ए भइहाल्छ नि भाइ म आइहाल्छु

0: ल दाई, यो झोलामा ठ्याक्कै 10 लाख छ होइन, एक हातले लिने अर्को हातले दिने अन्त दाई।
1: हो भाइ हो, गर्न त पर्दैन होला नि, के गरौँ गरौँ क्या भाइ एकचोटि?
0: पर्दैन दाई पर्दैन, अब घरमै गएर गर्नुहोस् न, मेरो विश्वास छैन तपाईँलाई, झन् त्यत्रो विश्वास दिलाएको अहिले यत्रो धेरै पैसा गर्छु भन्नुहुन्छ हो तपाईँ, यहाँ अरूले देख्यो भने फेरि अप्ठ्यारो पर्दैन अनि।
1: ए हुन्छ भाइ हुन्छ हुन्छ। त्यसपछि घरमा आएर हेर्छु त बन्डलको बिचमा कागज, तलमाथि चाहिँ एक एकवटा नोट मात्रै राखेको रहेछ हजुर। त्यसपछि मेरो त होस हवास नै उड्यो, अनि यहाँ आएको हुँ म्याम, छिटो पैसा कमाउने चक्करमा लाग्दा मेरो 5 लाख गुमे म्याम।
2: ल हेर बर्बाद भएछ नि, त्यस्ता ठगहरूलाई त यो मौका तपाईँले दिनुभयो नि, तपाईँले लोभ नगरेको भए यस्तो घटना हुने नै थिएन। आज भोलि तपाईँलाई गरे जस्तै डलर साट्ने, सुन सस्तोमा बेच्ने जस्ता प्रलोभनमा पारेर पनि ठगी गर्ने घटना एकदमै बढिरहेका छन्। त्यसैले त यस्ता अनावश्यक प्रलोभनमा पर्नु हुन्न र यदि त्यस्तो गतिविधि देखिएमा वा शंका लाग्यो भने तुरन्त प्रहरीमा जानकारी गराउनु पर्छ।
1: त्यही त म्याम, गल्ती त मेरै हो क्या, छिटो पैसा कमाउने दाउमा म फसे, फेरि बैङ्कमा साथमा जाँदा पनि खुरु सार्थ्यो, साँच्चै होला त नि भन्ने लाग्यो म्याम।
2: हेर्नुहोस् सुरुमा त तपाईँलाई विश्वास दिलाउन त्यो ठगले सक्कली नोट नै दिएको हुनुपर्छ, अनि विश्वासमा पारेर ठुलो रकम हात पारेपछि कागज दिएर ठगी गरे, यस्ता घटना पनि धेरै भएका छन्। तपाईँ नै भन्नुहोस् न, यति सजिलो पैसा कमाउने धन्दा ठग आफैले गरे भइहाल्थ्यो नि, तपाईँलाई पनि रातारात धनी बनाउन उनीहरूलाई के जरुरत पर्थ्यो र होइन र?
1: त्यही त म्याम,
2: त्यसैले उबेला नै सचेत भएको भए यस्तो ठगीमै परिन्थेन।
1: हो रहेछ नि म्याम, तर त्यो ठगलाई जसरी पनि पक्राउ गर्नु होला म्याम, म त डुबे नि हजुर।
2: ठिक छ, त्यो मान्छेको सबै हुलिया सहितको एउटा निवेदन दिएर जानुहोस्, हामी छिटो भन्दा छिटो चाहिँ अपराधीसम्म पुगेर उसलाई कानुनी दायरामा अवश्य ल्याउँछौ।
1: हुन्छ म्याम, केही पत्ता लाग्ने बित्तिकै मलाई खबर गर्नु होला म्याम है।
2: हुन्छ हुन्छ, त्यो निवेदनमा तपाईँको नम्बर पनि छोड्नु होला है त।
1: हस् हस् म्याम।
2: हुन्छ हस्।
3: तपाईँ दिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक लालच। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए नानी, कता हिँड्यौ छाता उडेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
5: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: दमौली एफएम 94.2 समुदायको आवाज।
17: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
18: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
17: अनि त्यो कहाँ पाइन्छ त?
18: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
19: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
20: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
19: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
20: फर्निचर उद्योग
19: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666383,
18: 98563234।
21: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413 38290, 98171 51760।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

0: अब यहाँ समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।
1: ॐ भूर्भुवः स्वः

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। नारद पुराणमा भनिएको छ, वाचा धर्मान् प्रवदति मनसा पापमेच्छति, जानियात् त्वं मुनि श्रेष्ठ महापातकिनां वरम्। अर्थात् नारद पुराणमा भनिएको यो भनाइको सारमा अर्थ हुन्छ, जसले वाणीद्वारा धर्मको उपदेश गर्दछ र मनले पापको इच्छा गर्दछ, अर्थात् मनले पाप चिताउँछ, त्यस्तो व्यक्तिलाई महापातकीहरूको शिरोमणिका रूपमा सम्झिनु पर्दछ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ आधुनिक भजन, ओम नमो गणेशाय, ओम नमो गणेशाय, ओम नमो गणेशाय, सूर्य विनायक कार्य विनायक, विमल श्रेष्ठ र साथीहरूको स्वरमा।

आधुनिक भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको अठाइसौँ अध्यायको बाँकी अंश मध्येको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई परम तत्त्वका सन्दर्भमा बताउनु भएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। उद्धवजीलाई भगवान श्रीकृष्ण भन्नुहुन्छ, यहाँ के शङ्का हुन्छ भने शास्त्रहरूमा ब्रह्म निर्वाण मृच्छति अर्थात् उसले ब्रह्म निर्वाण प्राप्त गर्दछ। सत्येन लभ्यस् तपसा हेष आत्मा अर्थात् यो आत्मा सत्य र तपस्याद्वारा प्राप्य छ, उपलब्ध छ आदि किन भनियो त? फेरि आत्मप्राप्ति गर्नै नपर्ने भए गुरु सेवन, वेदान्त श्रवण, भगवत शरणागति, त्याग, वैराग्य आदि किन चाहियो त? यी प्रश्नहरूको उत्तर के हो भने आत्मप्राप्ति गर्ने भनेको कुनै आफूभन्दा अलग वस्तुलाई प्राप्त गर्ने होइन। आत्मा त आफै भएकाले नित्य प्राप्त छँदैछ, त्यसैले प्राप्त भएकै वस्तुलाई प्राप्त गर्ने हो। त्यसैले भनिन्छ ब्रह्मैव सन् ब्रह्माप्येति अर्थात् ब्रह्म भएर नै ब्रह्मलाई प्राप्त गर्दछ। आफैले आफैलाई पाउनुको तात्पर्य बीचमा अज्ञानवश आफू बिर्सिएको या हराए झैँ भएकोमा ज्ञानद्वारा आफू नित्य प्राप्त नै रहेछ भनी बुझ्नु हो। यसलाई वेदान्तमा कण्ठगत मणि प्राप्ति अर्थात् घाँटीमा रहेको हार पाउनु भन्ने दृष्टान्तद्वारा बुझाइएको छ। घाँटीमा लगाइएको हार बिर्सनाले हराए झैँ भएको थियो, पछि ऐनामा हेर्दा देखियो र त्यो त्यहीँ रहेको पाइयो। यसै गरी पहिलेदेखि नै रहेको तर बीचमा बिर्सिएको आत्मालाई अपरोक्ष रूपले जान्नु नै त्यसलाई प्राप्त गर्नु हो। आत्मा अप्राप्त भएको भ्रमलाई हटाउने अपरोक्ष ज्ञान हुनका लागि पनि अनेक साधनको आवश्यकता पर्ने भएकाले वेदान्त श्रवण आदि सबै सार्थक रहेका छन्। आत्मालाई जान्न किन प्रयास गर्ने? किनभने आत्मालाई त सबै सामान्य मानिसहरूले पनि म छु भनी जानिरहेकै छन् भन्ने शङ्का पनि हुन सक्छ। यसको उत्तर हो, आत्मालाई सामान्य मानिसहरूले शरीर, इन्द्रिय, मन आदिदेखि पृथक भनेर स्पष्टत जानेका छैनन्। शरीर आदिसँग मिश्रित आत्मालाई जान्नु त शास्त्रीय दृष्टिमा आत्मालाई नजान्नु नै हो। त्यसैले सबैले आफूलाई जान्ने भए तापनि शास्त्रमा तिनीहरूलाई अज्ञानी, आत्महा आदि भनी निन्दा गरिएको छ। भगवान भन्नुहुन्छ अविविक्तम अज्ञानम अर्थात् आत्मालाई शरीर आदिसँग विवेक गरी नबुझ्नु यही अज्ञान हो। यसमा शरीर मन आदिसँग तादात्म्य अध्यास गरी आत्मालाई बुझिन्छ। पछि इच्छया अर्थात् केवल आत्मदृष्टि भएपछि भने अज्ञानवश भएको त्यो अविविक्त आत्मबोध पनि नष्ट हुन्छ। यसरी अज्ञानीले शरीर आदिसँग मिसमास पारी जानिरहेको आत्मालाई ज्ञानीले त्यसदेखि विविक्त गरी जान्दछ। आत्मा त नित्य प्राप्त आफू नै भएकाले न त अज्ञानीले त्यसको त्याग गर्न सक्दछ न त ज्ञानीले त्यसको ग्रहण गर्न सम्भव छ। त्यसैले शास्त्रमा आत्मालाई हेयोपादेय विवर्जित भनी बताइएको पाइन्छ। आत्मप्राप्ति या आत्मज्ञान भनेको अनात्म पदार्थको निरसन नै हो। वस्तुतः साधकले आत्मज्ञानका लागि नभई अविद्या निवृत्तिकै लागि प्रयास गर्नुपर्छ। जब अविद्या हट्दछ तब स्वयं प्रकाश आत्मा स्वयं अपरोक्ष रूपमा प्रतिभाषित भइहाल्दछ। त्यसैले आत्मालाई ज्ञानले विषय गरी अपरोक्ष बनाउने होइन। उपनिषद्मा भनिएको छ यत साक्षात् अपरोक्षात् ब्रह्म अर्थात् आत्मा साक्षात् अपरोक्ष छ, अरू साधनद्वारा अपरोक्ष हुने होइन।

पृथक रूपमा साक्षात्कार गर्नु यही नै आत्मप्राप्ति हो। त्यसैले मोक्ष भनेको पनि अविद्या निवृत्ति उपलक्षित आत्मा नै हो, कुनै नयाँ वस्तु होइन। भगवान् श्रीकृष्ण उद्धवजीलाई फेरि अगाडि बढ्नुहुन्छ। यथा इभानो हृदयो नृचक्षुषाम तमो निहन्यान्न तु सद्विधत्ते एवं समीक्षा निपुणा सती मे हन्या तमिश्रम पुरुषस्य बुद्धे। जसरी सूर्यको उदय भएपछि त्यसले मनुष्यहरूको आँखालाई ढाक्ने अन्धकारलाई नष्ट गर्दछ, तर पहिलेदेखि नै विद्यमान घट आदि पदार्थहरूको सृष्टि गर्दैन, केवल भएकै पदार्थलाई देखाइदिन्छ। त्यसै गरी मेरो निश्चयात्मक यथार्थ साक्षात्कार अर्थात् आत्मज्ञानले मनुष्यहरूको बुद्धिमा रहेको अज्ञानलाई हटाइदिन्छ र पहिलेदेखि नै सत्रूपमा विद्यमान आत्मानुभव गराउँछ, कुनै नभएको कुराको अनुभव गराउँदैन। यस स्वयं ज्योतिरजो प्रमेयो महानुभूति सकलानुभूति एको द्वितीयो वचसाम विरामे येने चिता बाघ सबश्चरन्ति। आत्मा नित्य प्राप्त स्वयं प्रकाश र जन्म आदि विकारले रहित छ, यसलाई प्रत्यक्ष आदि प्रमाणद्वारा जान्न सकिँदैन। आत्मा अपरिच्छिन्न ज्ञान र ऐश्वर्यले सम्पन्न छ, यो सर्वात्मा सर्वसाक्षी अद्वितीय छ। वाणी प्राण तथा अन्य इन्द्रियहरूले यसलाई प्राप्त गर्न सक्दैनन् र निवृत्त हुन्छन्। निवृत्त भएका ती इन्द्रियहरू पुनः यही आत्माद्वारा प्रेरित भएर आआफ्नो विषयहरूमा प्रवृत्त हुन्छन्। यदा वानात्मसम्मोहो यद् विकल्पस्तु केवले आत्मन्द्रिते समात्मा नवलम्बो न यस्य हि। अद्वितीय आत्मामा यो जुन भेद व्यवहार अर्थात् विविधताको प्रतीत भइरहेको छ, यो सब मनको भ्रम हो। भ्रमको अधिष्ठान पनि आफ्नै आत्मा हो। अध्यस्त वस्तुको सत्ता अधिष्ठानको सत्तादेखि अतिरिक्त हुँदैन, अतः प्रतीयमान भेद व्यवहारको अधिष्ठान आत्मा नै भएकाले यहाँ आत्मादेखि भिन्न कुनै पनि वस्तु छैन। यन्नामा कृतिभिर्ग्राह्यम पञ्चवर्णमवादितम व्यर्थे नाप्यर्थवादोयम द्वयम् पण्डितमानिनाम। आफूलाई पण्डित ठान्ने केही अभिमानीहरू के भन्दछन् भने, पञ्चमहाभूतात्मक प्रतीयमान द्वैत अर्थात् देहादि जो छ यो सत्य हो, किनभने विभिन्न नाम र रूपद्वारा यसको ग्रहण हुन्छ। तर यहाँ के बुझ्नु पर्दछ भने, वेदशास्त्रमै वर्णित यस्ता विषयहरू अर्थवाद मात्र हुन्, किनभने द्वैत प्रतीति अर्थशून्य छ, अवास्तविक छ र यो भ्रम सिवाय केही पनि होइन। योगिनो पक्क योगस्य युञ्जन्त काय उत्तिथै उपसर्गैर्विहन्ने त तत्रायम विहितो विधि। योग साधना पूर्ण नभएको योगाभ्यास गरिरहेको योगीलाई योगाभ्यास अपूर्ण भएकै बेलामा शरीरभित्रबाट अचानक उत्पन्न भएका रोग आदि विघ्नहरूले योगीको शरीर आदि पीडित भयो भने ती विघ्नहरूको प्रतिकार गर्न यो विधि बताइएको छ। योग धारणया काश्चित् दासनैर् धारणान्वितैः तपो मन्त्रौ सधैं काश्चित् दुपसर्गान् विनिर्दहेत। जाडो गर्मी आदि विघ्नहरूलाई चन्द्र सूर्य आदिको धारणाद्वारा, वातादि रोगलाई वायुको धारणायुक्त आसनद्वारा र ग्रह सर्पादिजन्य विघ्नहरूलाई तप मन्त्र तथा औषधिहरूद्वारा नष्ट गर्नुपर्दछ। काश्चिन् ममानुध्यानेन नाम संकीर्तनादिभिः योगेश्वरानुवृत्त्या वा हन्या दशुवदाञ्छनैः। काम क्रोध आदि विघ्नहरूलाई मेरो चिन्तन नाम जप र संकीर्तनद्वारा नष्ट गर्नुपर्दछ। त्यसै गरी योग भ्रष्ट गराउने दम्भ अभिमान मद आदिलाई महापुरुषहरूको सेवा उपासना आदिद्वारा बिस्तारै बिस्तारै नष्ट गर्नुपर्दछ। केचित् देहमिवम धीरा सुकल्पम वयसी स्थिरम विधाय विविधोपाय रथ युञ्जन्ति सिद्धये। केही जितेन्द्रिय योगीहरू यस्ता पनि छन् जो योग सम्बन्धी विभिन्न उपायले यो शरीरलाई बुढ्याई रोग आदिले रहित सुदृढ बनाउनका साथै युवा अवस्थामै स्थिर गराउँछन् र विभिन्न किसिमका सिद्धि प्राप्त गर्नका लागि योगाभ्यास गर्दछन्। नहि तत् कुशला धृत्यम तदायासो ह्यपार्थक अन्तभत्वा शरीरस्य फलसेव वनस्पतेः। त्यस्तो शारीरिक सिद्धिका लागि गरिएको योगाभ्यासलाई विवेकीहरूले आदरणीय मान्दैनन्, किनभने शरीर फल झैँ नाशवान छ, अतः वृक्षमा फल्ने फल झैँ नश्वर देहलाई सुदृढ बनाउन गरिने योग व्यर्थ छ। त्यसैले आत्मलाभका लागि नै योग गर्नुपर्दछ। योगम निषेवतो नित्यम कायश्चित् कल्पतामियात् तच्छ्रद्धान्नमतिमान योगमुत्सृज्य मत्परः। धेरै दिनसम्म निरन्तर योगको अभ्यास गर्दै जाँदा यदि कदाचित संकल्प बिना नै शरीर सुदृढ भइहाल्यो भने पनि मेरो आराधनामा संलग्न विवेकीले चित्तको एकाग्रता रूप योगाभ्यासलाई छोडेर त्यो शारीरिक सिद्धिमा विश्वास नगरोस्। योगचर्या मिमाम योगी विचरण मदपाश्रय नान्तरायैर्विहन्ने त निस्पृह ससुखानुभूः। विषयहरूमा अलिकति पनि अभिलाषा नराख्ने र ममा पूर्णतः आश्रित हुने योगीले मैले बताएको यो योगचर्याको अनुष्ठान गर्दछ भने त्यो योगीलाई कुनै पनि प्रकारको विघ्नले दुःख दिन सक्दैन, उसले सदैव आत्मसुखको अनुभव गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्छ।

0: थियो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको केको गफगाफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ₹10 कर, सड़क मरमत सुधार कर, पेट्रोल र डिजेलमा प्रति लिटर 4 र 2 रुपियाँ कर, प्रदूषण नियन्त्रण कर, पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रुपियाँ, टेलिफोन स्वामित्व कर, टेलिफोन कनेक्सन सिम रिचार्जमा 500 रुपियाँ पुनर्भ्रमण मूल्यको 2%, त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10%, विलासिता शुल्क, पाँचतारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2%, डिजिटल सेवा कर, नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2%, स्वास्थ्य जोखिम कर, बिडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकार हेरी प्रति किलो 0.30 देखि 60 रुपियाँसम्म कर असुल्दै आइएको छ।
1: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो। आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ। दिवसको दिन जेठ 15 गते सैनिक मंच टुँडीखेलमा विशेष समारोह आयोजना हुने गरेको छ। समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिनुहुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस 4 दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43 सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यससँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
0: देउबा दम्पति विरूद्धको पक्राउ पूर्जीबदर रेड नोटिस पनि फेरि अस्वीकार। शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आद्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
1: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो, तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा। राष्ट्रपा सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
0: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जङ्गबहादुर डाँगीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयको कानूनतर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाँगीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम शुरू गरिएको बताउनु भएको छ। उक्त आयोगले सार्वजनिक पदमा रहेका वा अवकाश प्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। उक्त आयोग ले सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल समूहका 4 उपसचिव सरहका विज्ञ टोली खटाएको छ। यसै गरी नेपाल प्रहरीका प्रहरी नायब प्रेक्षक राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 30,000 बढीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: मन्त्री परिषद निर्णय सहकारी व्यतिथी जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार काठमाडौँ स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो।
0: जेन्जी आन्दोलनमा भएका घटनाका सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनेमा अनियोलता देखिएको छ। आयोगले भदौ 23 र 24 भएको जेन्जी विद्रोह